विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कड़ाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवै तर्फका सुरक्षाकर्मीले जाँचमा कड़ाई गर्न थालेका हुन्। नेपाल सरकारले 500 रूपियाँ भन्दा बढ़ीको सामान आयातमा रोक लगाएको छ। त्यस्तै भारतले पनि चिनी निर्यातमा रोक लगाएको छ, जसका कारण दुवै तर्फको सीमा सुरक्षा बल एकै समयमा सीमा कड़ाई गर्न सक्रिय भएका हुन्। नेपाल भारत सीमा स्थित भारतीय बजार जोगबनीमा किनमेलका लागि जाने सर्वसाधारण विशेष गरी चिनी सस्तो पाइने भएकाले आकर्षित हुने गरेका छन्। त्यस्तै लत्ता कपड़ा खाद्यान्न तरकारी फलफूल पनि विराटनगरमा भन्दा जोगमुनीमा सस्तो हुने गरेको उपभोक्ताहरूको बुझाइ छ। सीमामा नेपाल र भारत दुवै तर्फका सुरक्षाकर्मीले कड़ाई गरे पनि दैनिक उपभोग्य सामग्री खरिद गर्न जोगमुनी जाने सर्वसाधारणको भीड़ भने रानी नाकामा उत्तिकै रहेको छ। जोगमनीमा किनमेलका लागि जाने नेपाली उपभोक्ताले विगतको जस्तो धेरै सामान एकैपटक ल्याउन नपाए पनि थोरै थोरै सामान भने सहजै ल्याउन पाइरहेका छन्। नेपालतर्फको रानी नाकामा जोगबनी तर्फबाट बढ़ीमा एक बोरा चामल र एक झोलासम्म दैनिक उपभोग्य सामग्री लिएर आउँदै गरेका नेपाली उपभोक्ताको ताती नै देख्न सकिन्छ। विगतमा जोगबनीबाट किनमेल गरेर आउँदा नेपालतर्फका सुरक्षाकर्मीहरूले मात्रै चेक जाँचमा कड़ाई गर्ने गरेकोमा हाल भारततर्फको सीमा सुरक्षा बलले पनि चेक जाँचमा कड़ाई गर्ने गरेको छ। नेपाल घुम्न आउने र भारत घुमेर फर्केकाहरूले बोकेका लगेज र ब्यागहरूमा चेक जाँच गरिए पनि सुरक्षाकर्मीहरूले नरोक्ने गरेको यात्रुहरूले बताएका छन्। तर पेय पदार्थहरू भने आयातमा नेपालतर्फका सुरक्षाकर्मीहरूले निषेध गरेका छन्। कोक फ्यान्टा मिरिन्डा ड्यू जस्ता पेय पदार्थ आयातलाई पूर्ण रूपमा निरुत्साहित गरेका सुरक्षाकर्मीहरूले त्यस्ता सामान आयात गरी नेपाल प्रवेश नदी भारततर्फ नै फर्काइदिने गरेका छन्।

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। सरकारले एकैपटक 15 विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल संचालनमा रहेका हरेक विश्वविद्यालयको छुट्टा छुट्टी ऐन रहेको छ। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यवहारिक व्यवस्थालाई सरकारले एउटै कानून मार्फत संशोधन गर्न लागेको हो। यी ऐन संशोधन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय सम्बन्धी केही

0: मद्दतका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्न भनिएको छ।
1: नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सरकारले गोपाल भट्टलाई नियुक्त गरेको छ। पद रिक्त रहेको दुई महिनापछि मन्त्री परिषद बैठकले शुक्रबार भट्टलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। पूर्व अध्यक्ष सन्तोष नारायण श्रेष्ठले 4 बैशाख 2083 राजीनामा दिएपछि उक्त पद रिक्त भएको थियो। तत्कालीन सरकारले 10 मंगिर 2081 चार वर्षका लागि श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको थियो। वर्तमान सरकारको निर्देशनमा श्रेष्ठले गत 4 बैशाखमा राजीनामा दिएका थिए। उनको बाँकी कार्यकालका लागि सरकारले भट्टलाई नियुक्त गरेको हो।
0: नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानूनी प्रबन्ध नै नगरी गठन गरिएको सम्पत्ति छानबिन आयोगको कार्यशैलीमाथि भविष्यमा प्रश्न उठ्न सक्ने आशंका गरेका छन्। शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानूनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानूनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता स्वायत्तता र कार्यशैलीका विषयमा विवादास्पद विषयवस्तुहरू उठ्न सक्ने उनले आशंका गरेका हुन्। उनले नेपालबाट आर्जन गरेर विदेशमा गएर लुकाएको हुन सक्ने सबैभन्दा बढ़ी आशंकाहरू रहेको अवस्थामा पनि विदेशमा गएर लुकाएर राखिएको भनेको सम्पत्तिको छानबिन गर्ने कुरालाई कानूनी हिसाबले टेक्ने आधार बनाउनु पर्नेमा जोड़ दिएका थिए।
1: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको बजेटलाई लिएर सत्ता गठबन्धन बीचको मतभेद देखिएको छ। सरकारमा सहभागी प्रमुख साझेदार दल नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले बजेट संशोधनको औपचारिक तयारी थालेपछि बजेटप्रति सत्ता पक्षकै असन्तुष्टि देखिएको हो।
0: सरकारी संचार माध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णय सच्याउनु पर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाण्डुमा हिजो विरोध प्रदर्शन गरेको छ। सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै आन्दोलनरत महासंघले पेशागर संगठन र सरकारवाला सहित काठमाण्डुमा वृहत एकबद्धता र्याली आयोजना गरेको हो। महासंघले प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र निर्वाध रूपमा सूचना उपभोगको सुनिश्चितता हुनुपर्ने माग पनि राखेको छ।
1: नवलपुरमा एउटै ओडा छ तर सेवा भनी तीन फरक स्थानबाट प्रदान गरिन्छ। भौगोलिक विकटता र नमिलेको भूगोलका कारण ओडा कार्यालयले आलोपालो रूपमा तीन स्थानबाट सेवा सञ्चालन गर्दै आएको छ। जिल्लाको हुप्सेकोट गाउँपालिका 5 का नागरिकले कार्यालय खुलेको सबै दिन आफूलाई पाएपर्ने स्थानबाट सेवा लिन सक्ने अवस्था छैन। पहाड़ी र विकट भूगोलका कारण त्यहाँका बासिन्दाले ओडा कार्यालयको सेवा लिन शास्ति झेल्दै आएका छन्।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनशीपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच करिब 3.5 महिना चलेको युद्ध अन्त्य गर्न शुक्रबार हुने भनिएको वार्ता अन्तिम समयमा आएर स्थगित गरिएको छ। दुई पक्षबीच हालै भएको प्रारम्भिक समझदारीलाई स्थायी शान्ति सम्झौतामा रूपान्तरण गर्ने उद्देश्यले शुक्रबार स्विजरल्याण्डमा वार्ता तय गरिएको थियो। वार्ता स्थगित भएपछि आन्दोलन अन्यलता उत्पन्न भएको छ। स्विजरल्याण्ड सरकारले शुक्रबारका लागि तय भएको वार्ता स्थगित भएको पुष्टि गरेको छ। उसले दुवै पक्ष बीचको संवादलाई सहजीकरण गर्न आफू तयार रहेको बताएको छ। यसै साथ अमेरिकाका राष्ट्रपति र इरानका राष्ट्रपति बीच हस्ताक्षर भएको समझदारी पत्रले तत्काल युद्धविराम कायम गरे पनि इरानको आणविक आक्रमण, लामो दूरीमा क्षेप्यास्त्र र अन्य विवादास्पद विषयमा निर्णय हुन सकेको छैन।
1: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अहिले मोरक्को र स्कटल्याण्ड बीचको खेल जारी छ। मोरक्कोले स्कटल्याण्ड विरूद्ध पहिलो हाफमा 1-0 अग्रता लिएको छ। मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले खेलको दोस्रो मिनटमा गोल गर्दै विश्वकप 2026 सबैभन्दा छिटो गोलको कीर्तिमान राखेका छन्। स्कटल्याण्ड यो खेल जितेर पहिलो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउने दाउमा रहेको छ। खेल शुरू भएको 2 मिनटमै विपक्षीको जाली चुमाएपछि मोरक्कोले खेलमा आफ्नो बलियो पकड़ बनाएको छ। त्यस्तै

0: फिफा विश्वकप अन्तर्गत नै अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न समूह डीको खेलमा अस्ट्रेलियालाई 2-0 गोलले हराउँदै अमेरिका अन्तिम 32 प्रवेश गरेको हो।
1: अब विचार विश्लेषणको पालो आजको गोर्खापत्र दैनिकमा पदम नेउपानेले लेख्नु भएको छ, त्रिवेणी मुक्तिनाथ यात्रा नयाँ ऊर्जा नयाँ अनुभूति शीर्षकमा। नेपाल देवभूमि जहाँ हिमालका चुचुरा स्वर्ग छुने गर्छन् र नदी पवित्र तीर्थलाई गला लगाउँछन्। यो भूमिमा एउटा यस्तो धार्मिक यात्रा पथ छ जसले गण्डकी र लुम्बिनी क्षेत्रका अनेकौं तीर्थस्थल र पवित्र धाम एक सूत्रमा जोड्छ। त्रिवेणी देवघाटबाट शुरू भई अन्तिममा मोक्षको द्वार मुक्तिनाथसम्म पुगिन्छ। यो यात्रा केवल स्थानको यात्रा मात्र नभई यो आत्माको यात्रा पनि हो। यसका लागि यात्राका लागि करिब 500 किलोमिटर दूरी रहेको त्रिवेणीदेखि देवघाट पाल्पा रामपुर रानीमहल रिडी पर्वत बागलुङ कालिका म्याग्दी गलेश्वर मुक्तिनाथ धार्मिक आध्यात्मिक प्राकृतिक आरोग्य र साहसी पर्यटकका लागि उपयुक्त बहुआयामिक यात्रा मार्ग बनेको छ। आजको गोर्खापत्र दैनिकमा पदम नेउपानेले लेख्नु भएको छ।
0: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: सुनिस न अहिले हाम्रो गर्नेमा
2: ए समयको साथमा जितु सुनचाँदी पसल
3: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढ़ी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभरकै साथ सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि तपाईँहरू सुनिराख्नु भएको छ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनको पूर्ण तयारी भइसकेको छ। प्यानल बनाउन नपाइने र पुरानालाई झड्का देखिएको छ। पार्टी स्थापनाको 4 वर्षपछि हुन लागेको पहिलो महाधिवेशनमा सभापति रवि लामिछाने सर्वसम्मत हुने पक्का पक्की भए पनि पदाधिकारीमा भने चर्को प्रतिस्पर्धा रहेको छ। उपसभापति र महामन्त्रीमा वरिष्ठ नेता बालेन्द्र शाह पक्षको हाबी रहेको भन्ने बताइएको छ। एकता महाधिवेशनको सन्देश दिन पनि ती पदमा पनि सर्वसम्मतको कोशिश भइरहेको बताइएको छ। उपसभापति र महामन्त्रीमा बालेन पक्ष हाबी भएको विषय आएको छ। निर्वाचन पूर्व विभिन्न पार्टीबाट आउनुभएका साथीहरूलाई पनि अटार विगतका भूमिकाका आधारमा नेताहरूले जिम्मेवारी प्राप्त गर्नुपर्छ। महाधिवेशनले उचित व्यक्तिलाई उचित जिम्मेवारी दिने पनि बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश पराजुले बताउँदै गर्दाखेरि प्रकाश चन्द्र परियारले भनेका छन्, राष्ट्रपालले आन्तरिक झगडा र गुटगत राजनीतिमा रूमलिने छुट छैन, सबैको अस्तित्व स्वीकार गर्दै सम्हालिएर एकताका साथ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा तीव्र रूपमा प्रतिस्पर्धा हुने देखिएको छ। महामन्त्रीका आकांक्षीहरू धेरै छन्। राष्ट्रिय स्वतन्त्र पार्टीमा केन्द्रीय सदस्यका आकांक्षीहरू धेरै छन्। त्यसैले गर्दाखेरि प्रतिस्पर्धा तीव्र रूपमा हुने देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले बिहिबारको सचिवालय बैठकमा भनेका थिए, अस्ति भर्खर केही साथीहरू समायोजनबाट आउनु भएको छ। उहाँहरूलाई समायोजन भएको केही महिनामै चुनावमा प्रतिस्पर्धा गरेर आऊ भन्नु अन्याय हुन्छ। लामिछानेको यो अभिव्यक्तिले पार्टी स्थापना कालदेखि सक्रिय नेताहरूले भने उनीहरूलाई झस्काएको थियो। चुनावअघि विभिन्न पार्टी र समूहबाट समाहित भएका नेताहरूलाई महत्वपूर्ण जिम्मेवारीमा समेट्ने सभापतिको संकेतले पार्टी पुराना नेता तनावमा परेका छन्। स्थापनाको 4 वर्ष हुन लागेको पहिलो महाधिवेशनमै फरक दल र समूहबाट आएका नेतालाई स्थान दिँदा पुराना नेताहरू जिम्मेवारीबाट पाखा लाग्ने सम्भावना पनि बढ़दै गएको छ। छोटो समयमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रपा प्रतिनिधि सभा निर्वाचन पूर्व विभिन्न राजनैतिक दल समूह र व्यक्तिहरू त्यहाँ समाहित भएका थिए। सबैको प्रयत्नमा राष्ट्रपाले झण्डै 2/3 बहुमत प्राप्त गरेको छ। तर लोकप्रियताको एक्लो जस वरिष्ठ नेता बालेन्द्र शाहले दिँदा राष्ट्रपाको यो महाधिवेशन पुराना नेताहरूका लागि भने प्रतिकूल बन्ने देखिएको छ। सचिवालय बैठकमा सभापति लामिछानेको भनाई उद्धृत गर्दै एक सदस्यले भनेका छन्, सहमतिकै आधारमा महाधिवेशन सम्पन्न गर्ने प्रयास गर्ने बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन निष्पक्ष ढंगले अगाडि बढ़ला। महाधिवेशनमा जुन किसिमले प्रतिस्पर्धा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ, यो प्रतिस्पर्धा स्वच्छ होला। महाधिवेशन प्रतिनिधिहरू चितौन आउने क्रम जारी छ। चितौनमा उनीहरू आइसकेका छन्, कतिपय आउँदैछन्। चितौनको भव्य तयारी छ। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई एक ढिक्का भएको बलियो भएको सन्देश दिन सक्छ। आज हामी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन केन्द्रित भएर पनि बहस र चर्चा गर्नेछौ। र यदि वरिष्ठ नेता बालेन्द्र शाह लगायतका पदाधिकारीहरूलाई सर्वसम्मत नियुक्ति गर्ने जुन किसिमको प्रयास भएको छ, यो प्रयास पुराना नेताहरूले चाहन्छन् त? पुराना नेताहरू यो प्रयासलाई मान्न तयार छन् त? वा प्रतिस्पर्धा हुन्छ? यसका विषयमा आज राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग कुराकानी गर्दैछु। आदरणीय श्रोता, चिया निर्यातमा खोजिँदैछ तेस्रो मुलुक। चिया निर्यात ठप्प हुँदा राष्ट्रिय अर्थतन्त्र, किसान, श्रमिक र व्यवसायहरू सबै प्रभावित भएका छन्। 60,000 भन्दा बढ़ीको प्रत्यक्ष रोजगारी प्रभावित भएको छ। सरकारले वार्षिक 1 अर्ब रूपियाँ राजस्व गुमाउने खतरा समेत बढ़ेको छ। भारतले नेपाली चियालाई लैजान नदिने एउटा प्रयत्न गरिरहँदाखेरि, परीक्षणका नाममा चियालाई अल्झाइरहँदाखेरि अहिलेको अवस्थामा चिया उद्योगीहरू आक्रान्त बनेका छन्। समयमा चिया बेच्न पाइएको छैन। धेरै जसो चिया स्वदेशमै गोदाममै थन्किएको छ र व्यापारीहरू व्यवसायहरू यतिखेर रनथनिएका छन्। आधुनिक श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ देशको राजनैतिक अवस्थाका विषयमा। सीमा नाकामा दुवै पक्षबाट कडाई शुरू गरिएको छ। अहिले तपाईहरूलाई थाहा छ, जमुना नाकामा पनि चहलपहल बढ़ेको छ। मटियोवा नाकामा भारतीय सुरक्षाकर्मीले कड़ाई गरेको छ। भारतीय बजारतिर आकर्षण पनि छ। सामान किन्न सीमा पारी जानेहरू पनि विस्तारै घट्दै गइरहेको विषय पनि आजको नेपाली बसमा हामी तपाईहरूलाई जानकारी गराउन चाहन्छौ। आदरणीय श्रोता, अहिलेको अवस्थामा अब यो मुलुक देशको बागडोर यतिखेर राष्ट्रपतिले सम्हालिरहेको छ। यो मुलुकलाई कूटनीतिक हिसाबले दुई देशसँगको सम्बन्धका हिसाबले कुन ढंगले राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि बढ़ाउन सक्छ वा बढ़ाउन खोजिरहेको छ, आजको विषयलाई पनि हामी चर्चा र परिचर्चा गर्न चाहन्छौ। द्वन्द्वकालीन यौन हिंसाका घाउहरू अहिले बल्झिँदैछन्, प्रमाण मेटिँदै गएको स्थिति पनि छ। लामो समय भइसकेको छ, न्याय पाउँछु भन्ने आशा मरेको छैन, आशा मारे त जिउँदै जिउनै छाडिहाल्छन् नि त मान्छे। पीड़ित महिलाको गोपनीयतालाई ध्यानमा राखेर सरकारले सुरक्षाको ग्यारेन्टी र न्याय दिनुपर्छ भनेर यतिखेर द्वन्द्वमा बलात्कार पीड़ित महिलाको राष्ट्रिय संगठनकी संयोजक दीपी खड्काले भनिरहेकी छन्। किनभने लामो समय भयो सशस्त्र द्वन्द्व भएको, तर त्यो बीचमा भएका यस्ता घटनाहरू, लाञ्छनाहरू, यसका अन्य हिंसाका जुन दण्डनीय घटनाहरू भएका छन् ती दण्डनीय अपराधहरू हुन्, यसका विषयमा पनि अहिलेको सरकारले छानबिन गर्न सक्छ, उनीहरूलाई न्याय दिलाउन सक्छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेसको कुरा, नेकपा लगायतका अन्य राजनीतिक दलको विषयमा पनि चर्चा गर्दै गर्दाखेरि पुराना राजनीतिक दलहरू आफूलाई उभ्याउने प्रयत्न त गरिरहेका छन् तर उनीहरू उभिन सक्छन् त, अहिलेको एउटा चर्चाको विषय पनि छ, बसको विषय छ। उनीहरू आफूलाई बलियो ढंगले अगाडि ल्याउन सक्छन्, राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनीहरूले चकमा दिन सक्छन् आगामी दिनमा। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: सरा किन बोलाको मलाई?
2: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
1: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
3: हाम्रा विशेषताहरू:
1: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
3: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
1: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
3: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
3: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
1: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
5: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
5: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841443432।
5: मूल्य होइन स्वास्थ्य रोजौ।
6: रेडियो आदि खोला 105.4।
7: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको भार भ्रमण र परराष्ट्र मन्त्रीको भार भ्रमणका अवसरमा जुन एकदम सुमधुर सम्बन्ध भयो, भव्य स्वागत भयो भन्ने कुरा भयो, त्यसलाई साँच्चै के त्यो हो कि होइन भन्ने कुरा परिणाममा हेर्नुपर्छ। कुटनीतिमा संकेतहरूले मात्रै काम गर्छ,
8: कि त प्रत्यक्ष निर्णयबाट काम हुन्छ भनेको थिएँ मैले. अब अहिले भन्नुपर्छ फेरि राष्ट्रिय जनता पार्टीका मानिसहरूलाई सत्य कुरा बोलेपछि धेरै बोल्छ, तर यथार्थ कुरा म भन्न चाहन्छु. उहाँ फर्किसकेपछि चारवटा नेपालको हित विपरीतका अत्यन्तै संवेदनशील कुराहरू आए. एक, नेपालको निर्यात वस्तुमध्ये प्रमुख वस्तुको रूपमा रहेको चिया, जसमा हजारौं मानिसहरू काम गर्छन्, हजारौं मानिसहरूको जीविकोपार्जन त्यसमा आधारित छ र नेपालको विदेशी मुद्रा आर्जनको त्यो एउटा महत्वपूर्ण माध्यम हो. चिया उद्योग छापा र इलामका सूर्योदय नगरपालिका लगायतका ठाउँहरूमा उद्योगहरू बन्द भएका छन्. हजारौं त्यहाँ श्रमिकहरूको रोजीरोटीमाथि गम्भीर प्रश्न उठेको छ. एक, दुई, सुस्तामा भारतीय फौजले प्रवेश गरेको छ. तीन, दार्चुला जिल्लामा कुनै पनि अनुमति बिना भारतीय सुरक्षाकर्मी रहेको हेलिकप्टरले उडान भयो र सीमानाकाहरूमा नेपालीहरूको आवागमनमा पहिलेको भन्दा पनि अलिकति असहज भएको छ भन्ने कुराहरू आइरहेका छन्. अब भन्नुहोस्, कूटनीतिमा यदि सुमधुरता भएको भए यी संकेतहरू नकारात्मक रूपमा किन प्रस्तुत भए? यसको जवाब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिजी र परराष्ट्र मन्त्रीजीले दिनुपर्छ. आज यत्रो दिन भइसक्यो, पूर्वका जिल्लाहरूबाट चिया निर्यातमा अवरोध उत्पन्न भएर ती उद्योगहरू बन्द भएको यत्रो दिन भइसक्यो, अनि सरकार के गर्दैछ? अनि के यसमा पनि अब बोल्न नमिल्ने, काम गर्न नमिल्ने भनेको हो सरकार?
0: होइन, चिया निर्यातमा चाहिँ तेस्रो मुलुकको खोजी गर्न सकिँदैन अहिलेको अवस्थामा सर?
8: होइन, किन नसकिनु? मैले सरकारमा छँदाखेरि पनि पार्टीभित्र पनि बारम्बार के भनेको थिएँ भने कमसेकम पञ्चायतकालले त विविध व्यापार विविधीकरणको कुरा गर्थ्यो, व्यापार विविधीकरण गर्ने प्रयास गरेको थियो, व्यापार प्रवर्धन केन्द्र खोलेको थियो त्यसको लागि. अनि अहिले लोकतन्त्रमा यत्रो जानकार हामी छौं भनेर ठुल्ठुला कुरा गर्ने स्थितिमा अनि व्यापार विविधीकरण हामीले किन नगर्ने? त्यो व्यापार विविधीकरण केवल निर्यात उद्योगमा मात्र होइन, आयातमा मात्र होइन, हामीले इन्धनको आयातमा समेत गर्नुपर्छ. म तपाईँलाई सम्झना दिनु, प्रत्येक काममा यो इन्धन सोझै आयात गरेर भारतमा हुन्छ, त्यति बेला पनि त्यो राम्रो त थिएन, भारतमा प्रशोधन गरिन्थ्यो र त्यसको सह उत्पादन पनि नेपालकै हुन्थ्यो. अहिले भन्नुहोस्, जस्तो भारतले अमेरिका र इरानको युद्ध भयो, इरानबाट सस्तो मूल्यमा नेपाल आफ्नो देशमा भारतमा इन्धन ल्याएर, पेट्रोलियम पदार्थ ल्याएर, कच्चा पदार्थ, त्यसको प्रशोधन गरेर सह उत्पादन पनि आफ्नो देशमा राख्ने, त्यो प्रशोधन गरेर महँगोमा अरू देशलाई बेच्ने, त्यस्तो कामहरू भारतले गरिराखेको थियो. त्यसैले नेपालले यदि साँच्चीकै त्यो देशको हितको कुरा गर्ने हो भने, नेपाली जनताको रोजगारीको कुरा गर्ने हो भने, आर्थिक समृद्धिको कुरा गर्ने हो भने, अनि आफ्ना उत्पादनहरूलाई निर्यातमा रोक लाउँदा समेत न प्रधानमन्त्री बोल्ने, न परराष्ट्रमन्त्री बोल्ने, न व्यापार वाणिज्यसँग सम्बद्ध मन्त्रालय बोल्ने, यो भनेको अत्यन्त गैर जिम्मेवार र नेपाली जनता जसको जीवन त्यो उत्पादनमा आश्रित छ उनीहरूप्रतिको अत्यन्त गैर जिम्मेवारी कारण हो. म तपाईँको यो लोकप्रिय कार्यक्रम मार्फत
0: होइन 60,000 भन्दा बढीको प्रत्यक्ष रोजगारी यतिखेर प्रभावित भएको छ, 60,000 भन्दा बढीको होइन, करिब 1 अर्ब रुपियाँ राजस्व गुमाउने खतरा पनि सँगसँगै बढेको छ. किनभने किसानहरू यो देशमा उद्योग धन्दा कल कारखानाहरू स्थापना गर्नुपर्छ, पुरानो जीर्णोद्वार गर्नुपर्छ भन्ने ढंगले पनि सरकार अगाडि बढेको भन्ने समाचारहरू सुनिन्छन्. यी यावत कुराले गर्दाखेरि त यो किसानमा निराशा भयो नि त, उद्योगहरूमा निराशा बढ्यो नि त डाक्टर साहब.
8: यो हेर्नुहोस्, यदि साँच्चीकै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने, यतिसम्म उहाँहरूले भन्नुभएको छ कि विदेशमा रहेका प्रवासी नेपालीहरूलाई समेत देशभित्र आकर्षित गर्ने समेत उहाँहरूले नारा दिनुभएको
0: हो.
8: अनि चिया जस्तो नेपालको महत्वपूर्ण निर्यातयोग्य वस्तुको त्यत्रो नियन्त्रण हुँदाखेरि, त्यसमा बाहिर निर्यात हुने निषेध भयो जस्तो स्थिति हुँदाखेरि पनि सरकार केही पनि बोल्दैन भने, अनि यो सरकारले नयाँहरू खोल्ला, त्यसमा अरू मान्छेलाई रोजगारीका स्थिति सिर्जना गर्ला भनेर आशा गर्न सकिन्छ? अनि किन किन सरकारको मौनता यो के हो भने, मैले विगतमा देखेको मेरो अनुभवबाट, मैले जुन 50 वर्षभन्दा बढी नेपालको राजनीतिलाई नजिकबाट हेरेँ, आफै पनि त्यसमा सहभागी भए, म बेला बेलामा के देख्छु भने, नेपालको राष्ट्रिय हितको कुरा गर्दा नेपालका कतिपय यस्ता दलालहरू छन् जो के भन्छन् भने, नेपालको राष्ट्रिय हितको कुरा गर्दा उग्र राष्ट्रवाद, अखण्ड राष्ट्रबाट अरू देशले जे जे गर्यो त्यो त्यो कुरा मानेर जानुपर्छ। विशेष गरी भारतको सन्दर्भमा जस्तो अहिले चिया उद्योगमा ठूलो संकट उत्पन्न भएको छ त्यसको पक्षमा बोल्यो भने ल उग्र राष्ट्रवाद यस्ता खालका दलालहरूको बिगबिगी यो देशमा छ र अहिले यो सरकारले जसरी भारतसँगको सम्बन्धमा हाम्रो नयाँ आयाम भयो भनेर उफ्री उफ्रिकन हल्ला गरेको थियो अनि कूटनीतिको संकेत यही हो त तीन चारवटा गम्भीर परिणाम नेपालको हित विपरीत कहाँ देखा परेका छन्। मलाई त एउटा अर्को कुरामा पनि शंका छ म ध्यान आकर्षित गराउन चाहन्छु तपाईँले यो लोकप्रिय कार्यक्रम मार्फत सरकार संसद र
0: आवाज अलिकति क्लियर भइसकेको छ नि डाक्टर साहब अलिकति क्लियर अलिक नजिकबाट बोल्नु

0: यसरी एउटा अलिक गजेङमजेङ भइरहेको बेलामा धमाधम त्यहाँ सीमाको अध्ययन गरेर नेपालका कैयौं भूभागहरू जो नेपाल भित्र रहनु पर्थ्यो ती उतातर्फ जाने स्थिति भयो भन्ने कुरा स्थानीय जनताले त्यो गुनासो गर्ने गरेका छन्, आपत्ति प्रकट गर्ने गरेका छन्। अहिले पनि त्यो जुन काम भइरहेको छ त्यसमा कतिपय ठाउँमा म समाचार माध्यममा हेरिरहेको छु स्थानीयवासीहरूले आपत्ति प्रकट गरिरहेका छन्। त्यसकारण यो हल्लाभित्र आफ्नो देशको राष्ट्रिय हित होइन कि प्रधानमन्त्रीले नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने राष्ट्रघाती अभिव्यक्ति दिइरहेको बेलामा कतै नेपाल मातृभूमिको हाम्रो आफ्नो अङ्ग अरूले कब्जा गर्ने स्थिति नहोस्, म यतातर्फ पनि ध्यान आकर्षित गराउन चाहन्छु। किनभने चिया उद्योग जस्तो एउटा भारत र नेपालको व्यापार जुन सहमति छ, अन्तर्राष्ट्रिय कानून छ, दुई देशको बीचको सम्बन्धको लागि पनि गर्नुपर्ने अनिवार्य काम हो, त्यो चियालाई निर्बाध रूपमा निर्यात हुन समेत नदिने स्थितिमा अरू कुराहरूमा नेपालको बेहितमा काम हुँदैन भनेर ढुक्क हुने स्थिति छैन। म यही प्रसंगमा अर्को कुरा म तपाईँलाई भन्न चाहन्छु। भर्खरै यातायात व्यवसायहरूले नेपाल सरकारको एउटा कुरातर्फ गम्भीर रूपमा ध्यान आकर्षित गराएका छन्। यो विगतदेखि पनि यातायात व्यवसायहरूले भन्दै आएको कुरा हो, मैले उठाउँदै आएको कुरा हो। त्यो कुरा के हो भने भारतका यातायातका साधनहरू नेपालमा निर्बाध रूपमा चल्ने ट्रकदेखि लिएर जम्मै नेपालको ट्रक व्यवसायदेखि यातायात ढुवानी व्यवसाय धराशायी हुन लागिसक्यो। नेपालको कुनै एउटा सवारी साधन भारतले जानु पर्यो भने राजदूतावासबाट अनुमति लिनुपर्ने, अनि यी सरकारका पार्टीका सभापति सरकारका परराष्ट्रमन्त्री के चाहिँ वार्ता गर्छन् त भारतमा गएर? दुई देशको चाहे भारतसँग होस् चाहे चीनसँग होस् कुनै पनि देशसँग सम्बन्ध भनेको त पारस्परिक हित सम्मान मा आधारित भयो भने पो त्यो टिकाउ हुन्छ त। अब लिम्पिया दुरा लिपुले कालापानीको सन्दर्भमा उहाँले भारतमा सुमधुर सम्बन्ध भयो अब भन्नुभयो, त्यो त अब चीनमा शिशिर खनालजीले त्यहाँ कुरा उठाउनु भयो भन्ने मैले सुने। यदि उहाँले उठाएको हो भने
1: उहाँलाई चीनले त भनिसकेका छन् त नजिकको छिमेकीको राम्रो हुन्छ नजिकको छिमेकीसँग सम्बन्ध
0: भने उहाँहरूकै अनुसार है तपाईँहरू भारतसँग कुरा गर्नुहोस् यस बारेमा भनिदियो, अनि उहाँहरू भारत जाँदा भारतसँग कुरा नगर्ने अनि अर्को देश चीनसँग मात्रै कुरा गर्न खोजेको भनेको के हो यो कुरा?
1: चीनले त भनिसकेको छ
0: राज्य सञ्चालन गरेर
1: नजिक आफन्तसँग सुमधुर सम्बन्ध
0: हुन सक्दैन। हेर्नुहोस्
1: शत्रुसँगको सम्बन्ध चाहिँ चीनलाई स्वीकार्य छैन, उसले अनौपचारिक इन्डाइरेक्टली उसले भनिसकेका छ होइन, नजिकको छिमेकीसँग नजिकको आफन्तसँगको सम्बन्ध राम्रो भनेर उसले एउटा कूटनीतिक सन्देश दिइसकेका छ क्या यतिखेर चीनले पनि साथ। यसले कूटनीतिक हिसाबले चाहिँ हामी आज कुन दिशातर्फ जाँदैछौ, दुई देश बीचको बीचमा छौं होइन, सार्वभौमिक सम्पन्नता भएको देश हो, आज हरेक दृष्टिकोणले अहिले विश्वको स्थिति हेर्ने हो भने चाहिँ हरेकतिर चाहिँ हरेक देशहरूबाट पनि पाठ सिक्नुपर्ने बेला छ। आज हामी कुन जटिल अवस्थामा छौं?
0: हेर कुन संसारमा कूटनीतिक शास्त्रको र कूटनीतिक अभ्यासको राम्रो अध्ययन गर्ने हो भने अनुभवहरूबाट सिक्ने चेतना राख्ने हो भने हाम्रो जस्तो ठूल्ठूला देशहरूको बीचमा रहेको तुलनात्मक रूपमा जनसंख्या र भौगोलिक क्षेत्र कम भएको स्थितिमा कूटनीतिलाई सबभन्दा बलियो बनाउनुपर्छ। कि त कतिपय साना देशहरूले आफूलाई परमाणविक हतहतियारमा लगेर त्यो अरू देशसँग सामना गर्ने कि त्यो बाटो लिएका छन्, हाम्रो देशको स्थितिमा त्यो सम्भावना एकदमै छेड देखिन्छ। त्यस कारणले गर्दा अर्थतन्त्रलाई बलियो बनाउने आफ्नो देशको नरम शक्ति जसमा भाषा संस्कृति साहित्य हाम्रो सभ्यता हाम्रो जनजीवन हाम्रो राष्ट्रिय एकता पर्छ त्यसलाई बलियो बनाउने र कूटनीतिलाई एकदमै बलियो बनाउने, यसको अर्थ हो कूटनीति क्षेत्रमा एकदम योग्य देशभक्तहरू राष्ट्रहितको अड्ने मान्छेहरूलाई राख्ने। तर यो सरकारले के गर्दैछ म हामी सुनिरहेका छौं, यसतर्फ संसद र अरू कसैले ध्यान दिएको त्यति साह्रो म सुनिरहेको छैन। अब 10,000 भन्दा बढी कर्मचारीलाई निकाल्ने रे, सहसचिव भन्दा माथिका धेरै लामो समयसम्म काम गरेका निश्चित समय अवधि पुगेकालाई निकाल्ने रे। कुनै पनि देशले मलाई देखाउने एउटा मात्र उदाहरण, आफ्ना देशका अनुभवी योग्यता हासिल गरेका प्रशासनका धेरै लामो प्रक्रियाबाट गुज्रेका उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न क्षेत्रमा प्रस्तुत हुन सक्ने त्यस्तो जनशक्तिलाई बारम्बार खत्तम पारेर निष्कासन गरेर बलियो भएको देश कुन छ संसारमा? हाम्रो देशको स्थिति हेर्ने हो भने 60 सालपछिको परिवर्तनपछि मोहन शमशेरको श्रीतिनको जुन प्रधानमन्त्री हटेपछि मातृका प्रसाद कोइरालाले देशको सेनाको संख्या कटौती गरेर दक्षिण एसियाको एउटा शक्तिशाली नेपाललाई कमजोर बनाए। 48 सालको परिवर्तनपछि कृष्ण प्रसाद कोइरालाले प्रति जासुसी लगायत हटाउनुको साथसाथै कर्मचारीको ठूलो संख्यामा हटाएर त्यसपछि असमान संसदीय ठूलो पुरुष सन्धि लगायतका अनेक तरिका गरेर नेपाललाई कमजोर बनाए। त्यसपछि गएर अहिले आएर फेरि अहिलेको परिवर्तनपछि यो परिवर्तन भनेको कुनै संविधानलाई थालेर नयाँ प्रणाली आएको त होइन, यही प्रणालीभित्रको हो। यदि कुनै कर्मचारी अयोग्य छ, उनीहरूले काम गर्दैनन् भने उनीहरूलाई त कानूनी कारवाही गर्न
1: सक्छ। अहिले त कर्मचारी सचिवभन्दा माथि त मन्त्रीका सुकी सचिवहरूलाई राख्ने, सहजकर्ताहरू नियुक्ति गर्ने, डेलिभरीमा सुशासन ल्याउने भन्ने छ नि त सर।
0: त्यो भनेको अराजकता र प्रशासन यन्त्रलाई कमजोर गरेर उनीहरूको मुठीमा विगतको भन्दा पनि नाङ्गो किसिमले आफ्नो सत्ता स्वार्थ र आफ्नो निहित स्वार्थ पूरा गर्ने बाटो हो त्यो। अहिलेका कर्मचारीहरू जसलाई निकाल्ने भनिएको छ नि, ती कर्मचारीहरू के कुनै व्यक्ति विगतका गिरिजा प्रसाद कोइराला या केपी ओली या कसैले कृष्णप्रसाद भट्टराई वा मनमोहन अधिकारीले छानेका हुन्? ती त लोकसेवा आयोगबाट प्रतिस्पर्धा गरेर परीक्षा दिएर त्यो प्रक्रियाबाट आएका कर्मचारीहरू हुन् नि ती कुनै अनि राजनीतिको नाममा विगतकोले छानेको थियो भनेर त्यसो भए विगतको यो देशै पनि चाहिँदैन भन्नु भेद छैन कुनै बेला। हुन त भारतको जग्गा धेरै नेपालीको कब्जा गरेको छ, मिचेको छ भन्ने प्रधानमन्त्रीको त के ठेगान भयो र, तर पनि यसरी राज्यका सम्पूर्ण निकायहरूमाथि आक्रमण गरेर अनि संवैधानिक निकायहरूको स्थिति हेरौं। संवैधानिक निकाय भनेको त स्वतन्त्र हुन् नि, नियुक्ति जोसुकैले गरे पनि प्रधानमन्त्रीको अध्यक्षतामा भएको संवैधानिक परिषदले नियुक्त गरे पनि नियुक्त गरिसकेपछि त उनीहरू संविधान बमोजिम कानून बमोजिम निष्पक्ष निर्भय कसैसँग मोलाइजा नगरेर चल्नुपर्ने निकाय होइन। अनि ती मान्छेहरूलाई प्रधानमन्त्री कार्यालयको एउटा कोठामा राखेर अनि त्यहाँका प्रधानमन्त्रीका को वरिपरिका मान्छेले अब यदि हो भने कति आपत्तिजनक कुरा छ, अश्लील गाली समेत गर्यो भन्ने कुरा आएको छ। अनि यो भनेको माफ गर्नुहोला, अनि नेपालको यो प्रणालीलाई नेपाल राज्यको गरिमालाई संसारका सामु एउटा सुशासनमा जाने बाटो हो र, अनि यस्तो स्थितिमा इलामको चिया निर्यातमा अवरोध आउँदाखेरि अनि कुन चाहिँ कर्मचारी वार्ता गर्न अगाडि सर्ने, अनि कसले त्यहाँ बुद्धि दिने? यता आक्रमण गरेको छ, उतै आक्रमण गरेको छ, यतै अराजकता उतै अराजकता भएपछि
1: एउटा कुरा के डक्टर साहब, अर्को चाहिँ जेएनजी विद्रोहताका जुन किसिमका क्षतिग्रस्त संरचनाहरू छन् होइन, सरकारी संरचनाहरू क्षतिग्रस्त भएका छन्, निजी संरचनाहरू क्षतिग्रस्त भएका छन्। अहिलेको अवस्था तपाईँलाई थाहा छ, करिब करिब 45 देखि 65 अर्ब बराबरको त यो लागत लाग्छ भन्ने इस्टिमेट निकालेका विषयहरू पनि आएका छन् होइन। यी सबै कुराहरूलाई चाहिँ अब सरकारले राप्सा पार्न खोजिरहेको छ होइन। अब यो जस्तो तत्कालीन बेला चाहिँ आगजनीमा संलग्न भएकाहरूलाई कारवाही, उनीहरूबाट क्षतिपूर्ति असुलदेखि लिएर अन्य प्रक्रियामा जानुपर्ने होइन, यसले दण्डनीय त मौलाउँदैन भन्ने बोलिदिएछ।
0: हेर्नुहोस्, यो अझै आपत्तिजनक कुरा छ। तपाईँले 60 अर्ब भन्नुभयो, मैले यो सुरुमै सरकारी निकायको एउटा आरम्भिक सर्वेक्षणबाट न्यूनतम 80 अर्बको क्षति भन्ने मैले पढेको थिएँ। यद्यपि मलाई लाग्छ त्यो 80 अर्बले पनि भ्याउँदैन, किनभने यसमा अरू दस्तावेज अरू अभिलेखको त कुरै नगरौं, भौतिक क्षति मात्रै यो यसको यथार्थ यो यिनीहरू ल्याउनै जाँदैनन्। त्यो यति ठूलो क्षति छ नि, राष्ट्रलाई यति पछाडि धकेलेको छ, त्यो धकेल्नेहरू यसरी राष्ट्रको झण्डामा आगो लगाएर राष्ट्रको सम्पत्ति नष्ट गर्नेहरू के तिनीहरू राष्ट्रको हित चाहने मान्छेहरू हुन्? यो निष्पक्ष जाँच गर्ने हो भने यसमा ककसको दुराशय थियो, ककसको नेपाललाई सिद्ध्याउने खेल थियो भन्ने कुरा त्यो प्रष्ट हुन्छ। यस्तो गम्भीर अपराधमा संलग्न हुने व्यक्तिहरूलाई कुनै कारवाही नगरी अझ कतिपय व्यवसायमा आगो लगाइएको छ, कतिपय व्यक्तिका घरहरूमा आगो लगाइएको छ, कतिपय कि त दोषी प्रमाणित गर्नु पर्यो नि। त्यतिकै व्यक्तिहरूको रिस उठ्यो अनि कसैले देशभक्त भयो या कसैले सुशासनको कुरा गर्यो, कसैले राष्ट्रको पक्षमा उभियो, कसैले यिनीहरूका कुकृत्यहरूको कुरामा सहमति जनाएन भन्दैमा अनि घरमा गएर आक्रमण गर्ने, व्यक्तिलाई कुटपिट गर्ने, कसैका खुट्टा माच्छु भन्ने, कसैलाई मारिदिन्छु भन्ने, कसैलाई धम्क्याउने, संसदमा धम्क्याउने, यस्तो गर्ने भनेको यो यसलाई मैले कडा शब्दमा राजनीति शब्दमा भन्ने हो भने यो फासिजमको नयाँ रूप हुन्छ यस्तो गर्यो भने। हेर्नुहोस्, त्यसकारणले गर्दा भदौ 23-24 गतेको आन्दोलनमा 23 गते जसरी मानिसहरूमाथि गोली चलाइयो त्यसको छानबिन गरेर त्यो पनि कारवाही गर्नुपर्छ। मैले त त्यसै बेला पनि त्यसको कडा निन्दा गरेको थिएँ र आफ्नो प्रभाव भएको ठाउँमा जुलुस समेत त्यसको विरूद्धमा निकाल्न लगाएको थिएँ। 24 गते जसरी राष्ट्रको हितमाथि आघात हुने गरी राष्ट्रलाई कमजोर बनाउने गरी जुन अपराध गरिएको छ त्यसको छानबिन नगरी त्यसमा भएको क्षतिमा को संलग्न छन् त्यसलाई कारवाही नगरी यसलाई गुपचुप राख्ने, दबाउने राष्ट्रको विरुद्ध अपराध गर्नेहरूलाई छुट दिने भनेको यो भोलि देशमा त्यस्तै घटनाको लागि बीजारोपण हो, किनभने कुनै पनि क्रियाले प्रतिक्रिया जन्माउँछ। अब व्यक्तिको घरमा आगो लगाएको कुरा कि त प्रमाणित गर्नु पर्यो, सम्बन्धित व्यक्तिहरूले राष्ट्रको विरुद्धमा जनताको विरुद्धमा अपराध गरेको छ, भ्रष्टाचार गरेको छ, भ्रष्टाचार गर्यो भने त घरमा आगो लगाउने त होइन होला नि। आज यो सरकारको कुनै मन्त्रीले भ्रष्टाचार गर्यो भने कतिपय मन्त्री पनि हटेका छन् नि, दुईजना हटाएका थिए नि त विभिन्न आरोपमा, यद्यपि कतिलाई चोख्याइयो भनेको छ, के भनेको छ हामी सुनिरहेको छौँ, त उनीहरूको घरमा गएर आगो लगाउने त कानून होला नि, यो जंगलको रास्ता होइन नि। यो आज भन्दा 200 वर्ष अगाडि जसले जे चाहे थियो तरवार हातमा छ भने जसलाई जे गरे पनि हुने व्यवस्था त होइन नि यो। अनि कुरा सुशासनको गर्ने, अनि एकातिर गएर चाहिँ कहिले चाहिँ कर्मचारीहरूलाई कोठामा थुनेर धम्क्याएर यसो गर भन्ने संवैधानिक निकायका प्रमुखहरूलाई, यदि ती संवैधानिक निकायका प्रमुखहरू कोही अनियमित काममा संलग्न छन् भने कानूनी कारवाही गर न, त्यत्रो दुई तिहाईको सरकार छ त, कारवाही गरौं, सड़क नबनाउनेले कारवाही गरौं। तर शक्तिको दुरूपयोग गरेर जुन प्रकारले क्रियाकलाप हुँदैछ र यो खास गरी तपाईँ भदौ 23-26 गतेको क्षतिमा गुपचुप यसलाई रफा दफा गर्ने, यसलाई यसमा कुनै कसैलाई कारवाही नगर्ने भनेर चाहिँ यो नेपाल राष्ट्रको विरूद्धमा उभिएका व्यक्तिहरूलाई छुट दिने र भोलि त्यो घटना त्यस्तै घटनाको लागि ढोका खोल्ने र यो पीड़ित पक्षहरूमाथि राज्यले कुनै पनि जिम्मेवारी लिँदैन भन्ने गैर जिम्मेवारी क्रियाकलाप हुन्छ। यदि त्यो गर्यो भने त्यसको अर्थ के हुन्छ भने यो सरकारमा रहनेहरू नै भदौ 24 गतेका घटनामा संलग्न रहेछन् कि भन्ने ठूलो प्रश्नवाचक चिन्ह नेपाली जनताको बीचमा जीवित रहनेछ। समय काल एउटै रहँदैन, कुनै पनि बेला यसको छानबिन गर्नुपर्ने
1: होइन, कर्मचारीहरू डराइरहेका छन् यसलाई चाहिँ होइन, कर्मचारीहरूले चाहिँ यसमा चाहिँ सिग्नेचर हस्ताक्षर गर्न यो प्रक्रियालाई अगाडि बढाउन चाहिँ समस्या मानिरहेका छन् भन्ने विषय पनि आइरहेछ क्या।
0: हो नि त, यदि देशप्रति कानूनी कर्मचारी छ, ऊ राष्ट्रप्रति जिम्मेवार छ भने भदौ 24 को त्यत्रो अपराधपूर्ण घटना, त्यत्रा मान्छेका निर्दोष व्यापारिक व्यवसायदेखि लिएर धेरै ठाउँमा आगो लगाइएको छ, ती आगो लगाउने को हुन् भन्ने कुरा धेरै ठाउँबाट त्यो प्रमाणसहित सरकारलाई दिइएको छ, किन त्यसमा प्रहरीले कारवाही गर्दैन, किन सरकारले कारवाही गर्दैन? अनि यो कुरा त जिम्मेवार अलिकति देशप्रति उत्तरदायी कर्मचारीले त हामी यसको छानबिन गर्नुपर्छ, यो यत्तिकै यो केही पनि भएको छैन भने कागजमा हामी सही गर्दैन भन्नु स्वाभाविकै हो नि। त्यसै कारणले होला यो 10,000 कर्मचारी निकालेर मनपरी गरेर आफ्ना चाहिँ चाटुकारहरू खाली टाउको हल्लाउने मान्छेहरूलाई पनि मात्र त्यहाँ राख्ने भन्ने षड्यन्त्र जस्तो मलाई यो लाग्छ। हेर्नु, यो देशलाई कमजोर गराउने खेलको त्यसको एउटा निरन्तर त्यसको अर्को श्रृङ्खला मात्रै हो यो।
1: राष्ट्रसभाको ऐतिहासिक पहिलो महाधिवेशनको तयारी भव्य छ, अब 7-9 गतेसम्म चितवनमा हुँदैछ, के भन्नुहुन्छ? त्यहाँ चाहिँ निकै ठूलो तामझाम सहितको तयारी गरिएको छ।
0: होइन, महाधिवेशन त उहाँहरू गर्नुहोस्, यो एउटा संगठनको एउटा प्रक्रिया हो। महाधिवेशनबाट उहाँहरूले आफ्नो विदेश नीति, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय अर्थनीति, राष्ट्रिय सांस्कृतिक नीति उहाँहरूका चाहिँ वाचापत्रमा त्यति स्पष्ट छैन। यद्यपि नेपालको संविधानको धारा 51 स्वतन्त्र परराष्ट्र नीति भनेर उहाँहरूले असंलग्नता, पञ्चशील र नेपालको राष्ट्रियको सर्वोपरि हितको कुराहरू उहाँहरूले गर्नुभएको छ, तर त्यसका जुन व्यवहारिक कुराहरू हुन्, असमान सन्धि सम्झौताको के हुने, नेपालको राष्ट्रिय हितमाथि आँच पुर्याउने क्रियाकलापहरूको के हुने, राष्ट्रिय अर्थतन्त्र निर्माणको कुरा के हुने, हाम्रा जलस्रोतदेखि लिएर प्राकृतिक साधन स्रोतहरूमाथि बाह्य कब्जा छ कतिपय ठाउँमा, कतिपय नेपालको हितमा प्रयोग गर्दाखेरि यहाँ निर्णय गर्न सक्दैनन्, विदेशको गाडी घोडा टेक्छन्, यत्रो मानिसहरू प्रवासतिर गइरहेका छन्, विदेशमा नेपालीहरूको हकितको कुराहरूको ठोस कार्यान्वयन कसरी हुन्छ ती नीतिहरूको आदि इत्यादि कुराहरूमा र दर्शन, उहाँहरू साँच्चीकै कस्तो अर्थतन्त्र निर्माण गर्न चाहनुहुन्छ, कस्तो बाटो उहाँहरूको गन्तव्य कहाँ हो? अहिले उहाँहरू संवैधानिक समाजवाद भन्नुभएको छ, अब त्यो संवैधानिक समाजवाद भनेको के? नेपालको संविधानमा जे जे नेपालकी जनताको हितको छ हामी त्यो गर्छौँ भने हो भने अहिले अर्थमन्त्रीजीले 50 युनिट भन्दा बढी विद्युतमा समेत कर लगाउनु भयो, शिक्षा क्षेत्रमा विद्यार्थीले तिर्ने शुल्कमा कर लगाउने भनेको योभन्दा हास्यास्पद, यो न अमेरिकामा हुन्छ पुँजीवादको केन्द्र, न जर्मनीमा हुन्छ, न जापानमा हुन्छ, चीनमा त हुने कुरै भएन, न भारतमा हुन्छ। अनि यस्तो खालको जनताको हित विपरीत सुकुमासी हेर्नुहोस्, यत्रो दिनसम्म आश्रय केन्द्रमा बसिराखेका छन् उनीहरूको भिजल्ली हेर्नुहोस्, अनि जनतालाई असुविधा दिएर जनतालाई आर्थिक रूपमा अप्ठ्यारो पारेर गरीब जनतालाई चाहिँ झन पीड़ामा पारेर यसरी कस्तो सुशासन आउँछ? त्यसकारण उहाँहरूको महाधिवेशनबाट उहाँहरूको महाधिवेशनको म सफलताको हार्दिक शुभकामना दिन चाहन्छु। तर राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति लगायत शिक्षा सबै कुरामा उहाँहरूको गन्तव्य, उहाँहरूको नीति, उहाँहरूको बाटो, उहाँहरूको आदर्श स्पष्ट रूपमा हामीले बुझ्ने गरी आवश्यक म यो शुभेच्छा प्रकट गर्न चाहन्छु।
1: यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद नमस्कार.
1: उहाँ हुनुहुन्थ्यो नेकपाका नेतापूर्व उपप्रधान रक्षा एवं गृहमन्त्री डाक्टर भीमराव आदरणीय श्रोता नेपाली बसमा स्वर विश्राम छु. विश्रामपछि पुनः उपस्थित हुनेछु.
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ.
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्.
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी.
4: मोबाइल नम्बर 9856019076, 9861971076 र 9817682223.
5: होइन, के भयो, किन बन्द भएको गाडी?
4: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक.
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
4: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन.
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने. त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त.
4: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु.
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल. एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ.
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल.
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी भन्देरा. प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी.
7: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9846051.
8: रेडियो आदिखोला 105.4.
9: यी त अब हाम्रा आइडियल पर्सनालिटीहरू हुन् नि त, जसको विकल्पै छैन. देशमा त यी दुई पात्रको विकल्प छैन भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्र भेटिन्छ र विकल्प छैन नि.
10: होइन, अब पार्टीभित्र चाहिँ वरिष्ठ नेताको प्रावधान होइन, विधान संशोधन गरेर अहिले बालेन्द्र चार्जीलाई एडजस्ट गर्नलाई
9: हो. तर एकजना व्यक्तिको मात्रै होइन, भोलिका दिनमा पनि विधान त रहिरहन्छ, जीवन्त रहन्छ नि.
10: अनि तपाईँ मान्ने हुनुहुन्छ, सांसद हुनुहुन्छ, तपाईँको उम्मेदवारी के भएको छ यसपाल? पहिलो प्रथम महाधिवेशनमा के तयारी गर्नु भएको छ?
9: अब हाम्रो पहिलो कुरा के हुन्छ भने, महाधिवेशनमा केन्द्रीय सदस्य र सभापतिको पहिलो चरणमा निर्वाचन हुने भएकाले पहिला केन्द्रीय सदस्य निर्वाचित भइसके पश्चात मात्रै हामी दोस्रो पदाधिकारीको चरणमा प्रवेश गर्छौं. त्यसैले अब अहिले मैले पहिलो चरणको समाप्त नभइकन मैले दोस्रो चरणको लागि यही हो भन्ने कुरा त रहेन, तथापि पदाधिकारीका लागि मेरो तयारी हुन्छ र हामी अगाडि बढ्छौं.
10: होइन, पदाधिकारीका लागि तयारी भनेको चाहिँ तपाईँ के महामन्त्रीको उम्मेद्वार हो, दावेदार हो, धेरै सञ्चार माध्यममा आइरहेको छ कि भनिदिनु भने?
9: होइन, अब राजनीति गरिसकेपछि महामन्त्री हुनका लागि अयोग्यता त मसँग छैन, त्यसो भएका कारण महामन्त्री हुन पनि सक्ने कुरालाई त अन्यथा भन्न सकिँदैन. तथापि अहिले हामी पहिलो चरणको निर्वाचनमा नै केन्द्रित रहिराखेको अवस्थामा दोस्रो चरणको निर्वाचनको विषयलाई लिएर मैले धेरै बोलिरहनु पर्ने अवस्था भएन, किनभने पहिलो त केन्द्रीय सदस्यको निर्वाचन टुङ्ग्याउनुपर्छ.
10: अनि अहिलेको अवस्थामा चाहिँ केन्द्रीय सदस्यमा तपाईँको चाहिँ प्रमुख दावेदारी रहन्छ, देशभरिबाट कति जति सदस्यहरू आउँछन्, चितवनमा चाहिँ व्यवस्थापन कस्तो छ?
9: लगभग चाहिँ 3500 भन्दा माथि सदस्यहरू चाहिँ महाधिवेशन प्रतिनिधिहरू रहने, अराउन्ड चाहिँ 5000 को छेउछाउ पुग्ने परिस्थिति छ र देशभरिबाट यो महाधिवेशनमा आउने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूको उपस्थितिको प्रक्रिया हेर्दा 1,00,000 भन्दा बढी संख्यामा उपस्थित हुने अवस्था जस्तो देखिन थालेको छ।
10: 1,00,000 मान्छे चितवनले
9: त्यो किसिमको उपस्थिति होला जस्तो अनुमान गर्न सकिन्छ, किनभने महाधिवेशनमा चाहिँ प्रतिनिधि नभए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरू नेताहरू चाहिँ देशभरिबाट आउने क्रमको ओहिरो चल्या छ, यसले एउटा थप उत्साह पनि सिर्जना गरेको छ। दोस्रो कुरा चितवनले कसरी धान्छ भन्ने अवस्था पनि सिर्जना भएको छ।
10: होइन, अहिलेसम्मको अवस्था हेर्दाखेरि के छ, त्यहाँ आउने क्रम चाहिँ जारी छ होइन, मान्छेहरूको चहलपहल बढिसकेको छ चितवनमा,
9: मानिसहरू आउने क्रम जारी छ, विभिन्न मानिसहरू कोही बसमा कोही आफ्नै निजी सवारी साधनमा कोही मोटरसाइकलमा आइरहनु भएको छ र आज चाहिँ दिनभरि बेलुकासम्ममा चाहिँ थुप्रै मानिसहरूको उपस्थित हुन्छ र यो क्रम भोलि पर्सिसम्म पनि रहन्छ।
10: होइन, अन्य पार्टीहरूका पनि शीर्ष नेताहरूलाई यहाँहरूले चाहिँ पत्राचार गर्नुभएको छ, नेकपा एमालेबाट केपी शर्मा ओली, कंग्रेसबाट गगन थापाजीहरूदेखि लिएर हर्क चाम्बाङ राईहरू उपस्थित हुनुहुन्छ, के छ जानकारी?
9: उपस्थित हुने नहुने उहाँहरूको कुरा हो, तर हामीले निमन्त्रणा गरिसके पश्चात हामीलाई उहाँहरू उपस्थित भएर चाहिँ कार्यक्रमको शोभा बढाइदिनुहुन्छ भन्ने विश्वास छ।
10: अब अहिले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको जुन त्यहाँ तामझाम देखिएको छ, निकै ठुलो खर्चमा पहिलो ऐतिहासिक महाधिवेशन गर्दैछ होइन राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनमा,
9: खर्च ठुलो भन्दा पनि अब मिनिमम लागतको कुरा त आखिरी लाग्ने नै भयो, तर महाधिवेशन चाहिँ बहुत उत्साहपूर्वक र यो देशको दूरागामी भविष्यलाई आत्मसात गर्दै यो देशको भाग्य भविष्य परिवर्तन गर्ने कोसे ढुङ्गा साबित गर्ने उद्देश्यका साथ र देशलाई नयाँ दिशा दिने प्रतिबद्धता जाहेर गर्दै चितवन घोषणा पत्र जारी हुन्छ।
10: तर जिल्ला अधिवेशनहरू, प्रदेश अधिवेशनहरू जुन ढंगले केन्द्रबाट सर्कुलर थियो, जुन ढंगले पार्टी सभापतिले चाहनु भएको थियो, त्यस्तो रहन सकेन, प्रतिस्पर्धा व्यापक रह्यो, कतै मुक्का नानदेखि लिएर धेरै दृश्यहरू देखियो नि त राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि।
9: होइन, ती सामान्य छिटफुट घटनाहरू हेर्नुहोस्, समुद्रमा सानातिना थालहरू आउन सक्छन्, त्यसलाई हामीले धेरै अन्यथा भन्नु हुँदैन, तर समग्रतामा चाहिँ जिल्ला प्रदेश र पालिकाका अधिवेशनहरू सुखद नै रहेका हुन्। छिटफुट घटनाहरूलाई हामीले चाहिँ अब त्यो समुद्रमा आएको सानातिना छालहरूको रूपमा बुझ्नुपर्छ।
10: होइन, हुन त अब कोही नेपाली कंग्रेसबाट, कोही नेकपा एमालेबाट, कोही पूर्व माओवादीबाट चाहिँ आएका कार्यकर्ताहरू हुन्, राज्यसभामा आइसकेपछि दुई पखाली मात्रै भएका हुन्, स्वभाव त त्यही हो भन्न खोज्नुभयो।
9: यसो हुन्छ, माटो एउटै भए पनि फर्मामा राखेर पकाइसके पछाडि त्यो इँटा बन्छ, गमलामा हालिसके पश्चात त्यसले बिरुवालाई चाहिँ मल र उसलाई खाना दिन्छ, अनि त्यही माटोलाई फेरि घरमा छाप्यो भने त्यसले ओत दिन्छ। त्यसैले मानिस तिनै भए पनि तपाईँको त्यही राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण र यसको चाहिँ एउटा बाइन्डिङ भित्र रहिसके पश्चात मान्छे परिवर्तन हुन्छ हुनुपर्छ। राष्ट्रपा भनेको परिवर्तित राजनीतिक शक्ति हो, परिवर्तित मानसिकता बिना राष्ट्रपामा रहन सक्दैन।
10: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीमा चाहिँ सभापतिमा रवि लामिछाने बाहेकको निर्विकल्प कसैले पनि उम्मेदवारी दिन नसक्नुको कारण के हो?
9: रवि लामिछाने ज्यूको यो देशप्रतिको लगाव, उहाँको वचन, उहाँले गरेका आजसम्मका कर्म, त्यसको परिणाम र सिङ्गो देशको आवश्यकता नै आज निर्विकल्प नेताको रूपमा, राजनेताको रूपमा दर्ज हुनुभएको
10: हो। होइन, कोही प्रतिस्पर्धामा अहिलेसम्म आउने छनक छाडका त्यस्तो केही छैन सभापति?
9: होइन, कसैलाई अब म एकछिनका लागि क्षणिक लोकप्रियता कमाउँछु भनेर आउनेदेखि बाहेक के अवस्था छ त ल भन्नुहोस् त?
10: होइन,
9: सिङ्गो मुलुकले नै आज
10: रविदारीदिने सभापतिमा अर्को कुनै नेक्स्ट व्यक्ति आउन सक्छ, केही छ त्यस्तो अवस्था?
9: मैले त कल्पना गरेका छैन,
10: तर सुन्नु त भयो होला नि त, कोही न कोहीले त उम्मेदवारी दिन्छ त्यहाँ प्रतिस्पर्धामा,
9: अहिलेसम्म सुनेको पनि छैन,
10: उहाँ निर्विकल्प
9: सुनिन्छ भन्ने जस्तो पनि लाग्दैन।
10: भनेपछि उहाँसँग प्रतिस्पर्धा गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले कोही पनि जन्मेको छैन होइन?
9: सिङ्गो मुलुकमा नै आज चाहिँ रवि लामिछाने र बालेन शाहको प्रतिस्पर्धी छैन भनिसके पश्चात राष्ट्रिय स्वतन्त्र पार्टी त उहाँहरूकै रवि लामिछानेकै सिद्धान्त विचार दृष्टिकोणको उपजको रूपमा हो नि त। नेपालको इतिहास मात्रै नभन्नुहोस् न, विश्वको राजनीतिक इतिहास एकचोटि केलाएर हेर्नुहोस् त, 3 वर्षमा 2/3 जनमत एउटा कुनै सिङ्गो नभाचिकन कुनै एउटा चाहिँ रेलिङ नतोडिकन कुनै एउटा व्यक्तिको रगतामे नबनाइकन त्यो शक्ति आर्जन गरेको संसारमा कुनै पनि राजनीतिक दल छैन. त्यस्तो संसारलाई नै चकित बनाएर राजनीतिक उलट पुलट र परिवर्तन गराउन सक्ने सामर्थ्य बोकेको व्यक्तिको विकल्प कसले खोज्छ मलाई भन्नुहोस् त.
10: वक्ता हुनुहुन्छ, कानूनको जानकार पनि हो, नेपालको लामो समयसम्म कालो पेसामा लाग्नुभयो, अधिवक्ता भएर काम गर्नुभयो. आज राष्ट्रिय स्वतन्त्र पार्टीमा साँच्चै नै एउटा इमेजिन गरौँ हामी प्रोबेबिलिटी सम्भाव्यताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने र बालेन्द्र शाह प्रतिस्पर्धी बन्नुभयो भने कसको पोल्टा भारी हुने सम्भावना रहन्थ्यो?
9: प्रतिस्पर्धै हुँदैन, ती दुईटा छुट्टै मानसिकता होइन. सुन्नुहोस्, तपाईँले भनेको प्रश्न कस्तो हुनुपर्छ भन्दा दुईटा ढुङ्गा ढुङ्गाहरू बीचको तुलना हुन्छ, तर एउटा ढुङ्गा छ अर्को पत्थर छ, अरे पत्थर छुट्टै हो ढुङ्गा छुट्टै हो नि त. त्यसो भएकाले एउटै गुण रवि लामिछाने र बालेन शाहको होइन, एउटा चाहिँ यो देशमा बोलेर नै देश परिवर्तन गर्न सकिने व्यक्तित्व हुनुहुन्छ, अर्को काम गरेर बोल्नै पर्दैन भन्ने स्वभाव छ. एकजना यो देशको टोटल राजनीतिक नेतृत्व सम्हाल्नु भएको छ, एकजनाले यो देशको सरकार र परिवर्तित अवस्था सम्हाल्नु भएको छ. त्यसैले जो जो बीच प्रतिस्पर्धै हुँदैन तिनीहरूलाई तुलना गर्नु भनेको त के हो भने त्यो तुलना गर्ने विषय बन्दैन.
10: यसको मतलब अहिले बालेनजी ढुङ्गामै हुनुहुन्छ, रविजी पत्थर बनिसक्नु भएको छ होइन?
9: त्यसो नभनौ, यी एक अर्काका परिपूरक हुन्. यी दुईजना सिङ्गल हुँदा एक एक होला, तर दुईजना हुँदाखेरि एक एक दुई होइन कि एक एक एघारको प्रिन्सिपलमा अगाडि बढेको शक्ति हो.
10: होइन, राष्ट्रिय स्वतन्त्र पार्टीले साँच्चै जुन किसिमको एउटा ऐतिहासिक महाधिवेशन गर्दैछ, त्यसले चाहिँ नेपाली जनता र देशका लागि चाहिँ कस्तो खालको सन्देश दिन चाहन्छ चितवनबाट?
9: चितवनको यस महाधिवेशनले अब यो देश कतातर्फ जान्छ भन्ने कुराको एउटा निचोल गर्छ. दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीको विचार सिद्धान्त दृष्टिकोण के हो भन्ने कुराको राजनीतिक घोषणा पत्र जारी हुन्छ, त्यसले राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त के रहेछ, विचार के रहेछ, दृष्टिकोण के रहेछ, यो टुङ्गोमा पुग्छ. तेस्रो कुरा, पुराना राजनीतिक शक्तिहरूले कहिले कसैले राजा भन्ने, कसैले धर्मका नाममा राजनीति गर्ने भन्ने, कसैले संघीयताका नाममा राजनीति गर्ने भन्ने, कसैले एकात्मक राज्य व्यवस्थाका नाममा राजनीति गर्ने भन्ने जस्ता अन्योलताका कुराहरू सधैँका लागि समाप्त हुन्छन्. डिजिटल डेमोक्रेसीको युगको चाहिँ प्रारम्भ उत्कृष्ट रूपमा सुरुवात भएको हुन्छ. नातावाद कृपावादका रूपमा चाहिँ देशमा शासन सत्ता सञ्चालन गर्ने चिजहरू सधैँका लागि अन्त्य हुन्छ. त्यसैले र सुशासनको कुराको प्रत्याभूत हुन्छ र देशले एउटा नयाँ कोर्स लिन्छ.
10: अब जाँदा जाँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन किसिमको आशा गरेका छन्, जुन किसिमको भरोसा गरेका छन्, फागुन 21 को निर्वाचनले पनि धेरै कुराहरू देखाएको पनि छ. तर अहिलेको अवस्थामा समग्र नागरिकहरूको भावनालाई चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले एकीकृत ढंगले सम्बोधन गर्न किन सकिरहेको छ?
9: समग्र नागरिकको भावना सम्बोधनको क्रम सुरु भएको छ. यो महाधिवेशन पश्चात पार्टी सरकार र सरकारको रूप फरक तरिकाले अगाडि बढ्छ र पार्टीले त्यसलाई एउटा गाइडलाइन दिन्छ. राष्ट्रिय स्वतन्त्र पार्टीको नीति अनुसार सरकार अगाडि बढ्छ र नागरिक स्तरमा देखिने गरी सुशासन लगायत विभिन्न चिजहरू नागरिकले अनुभूति गर्ने अवस्था सिर्जना हुन्छ.
10: होइन, पार्टीले पो सरकार चलाउने होला नि त, एकमणि नेपालीजी, सरकार त बेलगाम छ नि त अहिले, देख्नु भएन?
9: होइन, अब यसलाई धेरै बेलगाम पनि नभनौ, तथापि अहिले महाधिवेशनको संघारमा रहेका कारण यही पार्टीको गाइडलाइन चाहिँ पूर्णता प्राप्त हुन नसकेका कारणले तपाईँको प्रश्न र नागरिक स्तरमा केही प्रश्न उठे होला. तर यो
10: हातखुट्टा भाँच्नेदेखि लिएर चाहिँ तीनजनाले हो त्यस बनाउने, पीएम एसएम र आइएमदेखि लिएर नेपालले भारतको सीमा मिच्याएछ भन्ने खालका ब्लन्डर अभिव्यक्तिहरूले त यसको भोलिको भविष्य होइन भोलिको कार्य दिशालाई त निकै ठुलो प्रभाव पारेको छ नि त. यो कुरा त तपाईँले पनि गर्नुभयो होला नि त.
9: त्यही त, समग्रतामा मैले तपाईँलाई एउटै कुरा भन्छु, महाधिवेशन पश्चात पार्टीको ग्रिपमा सरकार रहन्छ, पार्टीको सिद्धान्त बमोजिम सरकारले काम गर्छ, पार्टीका मूलभूत मान्यताहरू सरकार मार्फत देशमा इम्प्लिमेन्ट हुन्छन् र नागरिकले देखिने गरी सुशासन समृद्धि को यात्रामा अगाडि बढेको महसुस हुन्छ।
10: अब जाँदा जाँदै अराजकता त कति बोक्न सक्नु होला नि त पार्टी सभापतिजीले, यसलाई त अलिकति नियम संगत नियमन त गर्नुपर्ने होला नि त होइन सबै कुराहरूलाई विषयवस्तुहरूलाई
9: होइन। एउटा कुरा हामीले के स्पष्ट हुनुपर्छ भन्दा कानून विधि नियम पद्धति सबैका लागि समान हुन्छन्, सबैका लागि समान व्यवहार लागू हुन्छ। सरकारमा रहेको व्यक्ति ठूलो सानो तल माथि सबैले विधि नियम कानून पद्धति मान्नुपर्छ र सुशासनको प्रत्याभूत आफू पनि हुनुपर्छ र दिनु पनि पर्छ भन्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी पूर्ण रूपमा चाहिँ स्पष्ट छ।
10: राज्यसभाका प्रतिनिधिहरूलाई के भन्न चाहन्छु,
9: आफ्नो अनुकूल भन्दा पनि देशको अनुकूलका व्यक्तिहरूलाई अब हामीले महाधिवेशन मार्फत जिताएर यो देशको भविष्य परिवर्तन गर्ने कुरामा अगाडि बढाउँ, यही सन्देश दिन
10: चाहन्छु।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ, न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको।
12: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
13: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
12: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
13: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
14: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
13: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
14: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट। किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
15: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
14: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भीआईपी टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिदा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
15: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
14: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
15: हाम्रा सेवाहरू:
14: दाँत तथा मुखको परीक्षण,
15: दाँतको एक्सरे,
14: दाँत सफा गर्ने,
15: दाँत टल्काउने,
14: मुख गनाउने समस्याको उपचार,
15: दाँत रङको सिमेन्ट भर्ने,
14: दाँतको जरेदेखिको उपचार,
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
14: साधारण दाँत निकाल्ने,
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
14: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
15: गिजाको शल्यक्रिया,
14: कृत्रिम दाँत राख्ने,
15: दाँत रङको वा मेटल को खुल लगाउने,
14: बच्चाहरूको दाँतको विशेष उपचार
15: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
16: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
14: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
8: रेडियो आदिखोला 105.4
17: स्थानीय गन्तव्यहरू चाहिँ स्थानीय निकायहरूकै मार्फतमा हुन्छ, स्थानीय निकायले के काम गरेको देखिन्छ, प्रदेश सरकारले।
14: डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
15: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025।

0: जस्तो 2010 2020 को 10 वर्ष अभियान में हमने सुदूरपश्चिम को निजी क्षेत्र में पर्यटन प्रवर्धन करने र पर्यटन का संभावना उजागर करने मार्केटिंग करने गंतव्य पहचान करने काम 10 वर्ष अभियान अंतर्गत हमने गये 2020 देखि अब इस व्यवसायीकरण कर पर्यटन बा आय आर्जन करें धरें थोड़े भए पनि अब गरिबी न्यूनीकरण में इसको महत्वपूर्ण रोल होने हुनाले हामीले व्यावसायिक पर्यटन को रूप में जानु पर्छ भन्ने चाहिँ यी आधारहरुले देखाइराखेको छ। हामीले त्यसरी काम गरेर अब हामीले सुरुवातीमै भनौं न सुन्दर सुदूरपश्चिम भन्ने अभियान हामीले सञ्चालन गर्यौं। जहाँ सुदूरपश्चिम भनेर अभियान चालू गरियो सुदूरपश्चिम को आवाज पर्यटन को विकास भनेर यो आवाजहरु चाहिँ हामीले उजागर गर्यौं। देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाऊ भन्ने आवाजहरु चाहिँ हामीले उजागर गर्यौं र अहिले अब हाम्रो स्थानीय धनगढ़ी उपमहानगरपालिका शुरूआती भएको हाम्रो सुदूरपश्चिम हामी आफै चिनाउँछौं भन्ने अभियान अंतर्गत भी सुदूरपश्चिमलाई चिनाउने कुरोहरु चाहिँ धेरै अगाडि बढिसकेको अवस्था हो। और खास गरी पर्यटकहरुको लागि चाहिने आधारहरु भनेको जस्तो अब हाम्रो शान्ति सुरक्षाको कुराहरु भयो यातायातको कुराहरु भयो हामी पर्यटकलाई चाहिँ स्वस्थ राख्न सक्छौ कि सक्दैन भन्ने सुरक्षाको कुराहरु भयो र गन्तव्य पहिचानको कुराहरु भयो यी कुराहरुमा चाहिँ करिब करिब हामीले आधारभूत कुराहरु हुनाले अब चाहिँ सुदूरपश्चिमलाई कसरी व्यवसायिक गर्नुपर्छ मार्केटिङमा कसरी लैजानुपर्छ भन्ने चाहिँ हामी निरन्तर प्रयासमा छौँ। तर यसको लागि महत्वपूर्ण पढी भनेको अब जस्तो यो पर्यटनको लागि चाहिने आधारभूत कुराहरू जस्तो पर्यटन प्रवर्धनमा बजारीकरणमा यो अनुसन्धान अध्ययनमा अब यस्तो पूर्वाधारको विकासमा सहकार्यमा गर्नको लागि चाहिँ प्रभावकारी कार्यान्वयनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा पर्यटनलाई चिनाउनको लागि महत्वपूर्ण पढी भनेको हामी कहाँ नेपालमा चाहिँ नेपाल पर्यटन बोर्ड भनेर एउटा संस्था छ त्यो पर्यटन बोर्डले यी कामहरू जस्तो समन्वयको कामहरू सेवाको कामहरूदेखि लिएर सबै कामहरू पर्यटन बोर्डले गर्नुपर्ने हो। पर्यटन बोर्डको अहिलेको अवस्था भनौँ नि अब राज्य चाहिँ संघीयतामा गइसकेपछि पनि उसले अब हाम्रो संघीयता अनुसारको चाहिँ यो अफिसहरू स्थापना गर्ने हिजमर्को गरेको देखिँदैन र सामान्य सेवाको लागि भनौँ सामान्य सेवाको लागि पनि हामीले काठमाडौँ नै धाउनुपर्ने अब जसको कारणले हाम्रो चाहिँ अलिकति यो समयको पनि सदुपयोग नहुने स्रोतको पनि सदुपयोग नहुने र अवसरहरूबाट पनि हामी वञ्चित रहने अवस्था छ।
1: होइन प्रदेश सरकार पनि पर्यटनका क्षेत्रमा त सुतेकै छ नि होइन त्यहाँ सुदूरपश्चिममा
0: अनि प्रदेश सरकारले पनि भने नि मैले आफ्नो
1: अनुसार अझै त्यो बिउजिन सकेका छैन पर्यटनको क्षेत्रमा त्यहाँ त धेरै ल्यान्डहरू छन् होइन कप्तरदेखि लिएर रामरसनदेखि लिएर बडीमालिकादेखि लिएर होइन निङ्ला सैनी शैलेश्वरी बडी केदार महत्वपूर्ण पर्यटक स्थलहरू छन् नि त घोडागोडीदेखि लिएर कर्णालीसम्म होइन
0: प्रदेश सरकारले पनि हाम्रो आधिकारिक गन्तव्यहरू यी हुन् भन्ने किसिमको चाहिँ आफ्नो अवनत्व लिएर गन्तव्यहरू पहिचान गरेर गन्तव्यको जिम्मा लिएर हाम्रा यी गन्तव्य हुन् त यसमा भिजिटरहरू जानुपर्छ भन्ने खालको चाहिँ एउटा आधिकारिक गन्तव्यहरू चाहिँ अहिलेसम्म आइडेन्टिटी गरिसकेको अवस्था मैले देखिनँ।
1: अब तपाईले लामो समयदेखि जुन किसिमको चाहिँ अब अहिलेको अवस्थामा के हो भने विश्वका धेरै यस्ता राष्ट्रहरू छन् जसले चाहिँ पर्यटनलाई समृद्ध बनाएर होइन पर्यटनलाई चाहिँ एकदमै महत्वका साथ अगाडि बढाएर चाहिँ विकास र समृद्धि गरेका उदाहरणहरू छन्। जस्तो अब सुदूरपश्चिमको कुरा गर्ने हो भने हिमाल पहाड़ र तराई समिश्रित भूमि छ त्यहाँ चाहिँ होइन यहाँलाई थाहा छ तराई त्यसपछि माथि चढ्यो भने पहाड़भन्दा अझै अलिकति माथि जाने हो भने हिमाल त्यहाँ तीनैवटा प्रकृतिले चाहिँ वरदान दिएको एउटा क्षेत्र छ। तर त्यसलाई अब अझ प्रचार प्रसार गर्ने त्यतापट्टि चाहिँ बढ़ीभन्दा बढ़ी पर्यटकहरूलाई काठमाडौँबाट चाहिँ जस्तो कतिपय पोखरामा चाहिँ पर्यटन भरिएका हुन्छन् भेटेटार लगायतका धरान लगायतका धनकुटा लगायतका ठाउँहरूमा पर्यटकहरू गइरहेका छन् सुदूरपश्चिम केन्द्रित भएर चाहिँ पर्यटकहरू किन आउनु मानिरहेका छैनन् त्यहाँ चाहिँ के कुराको चाहिँ कमी छ अहिलेको अवस्थामा हेर्दा
0: यसको महत्वपूर्ण आधार भने नि मैले पर्यटनलाई अब राष्ट्रिय लेभलमा तथा अन्तर्राष्ट्रिय लेभलमा यो पर्यटनको यो बजारीकरण गर्नुको लागि जुन महत्वपूर्ण कार्य हाम्रो नेपाल टुरिज्म पर्यटन बोर्ड भन्ने हो त्यो पर्यटन बोर्डको अफिस स्थापना गर्नुपर्छ भनेर सानो समयदेखि हामीले चाहिँ एडभोकेसन गऱ्यौँ र योभन्दा पहिले पनि त्यो झन्डै 3-4 वर्ष अगाडि पनि तत्कालीन के अरे पर्यटन मन्त्रीजीले जबरजस्ती नै अब सुदूरपश्चिममा अफिस स्थापना गर्नुभयो त्यो बेला पनि त्यो बेलाको सिओ र पर्यटन मन्त्रीजीको तसलको कारणले चाहिँ अफिस खोलेको अफिस चाहिँ 2 वर्षपछि बन्द गर्नुपर्ने अवस्था भयो। अहिले पनि त्यही अवस्था सिर्जना भइरहेको छ। गत वर्षको कार्यक्रममा नेपाल पर्यटन बोर्ड सित हामीले मेक्सिमम रिक्वेस्ट गर्यो भने यो क्षेत्रको जनप्रतिनिधिहरूले स्थानीय बुद्धिजीवीहरूले यहाँहरू जस्तो जागरूक मिडियाहरू सबैको पहलमा चाहिँ अब अफिस चाहिँ स्थापना गर्नुपर्छ भन्ने किसिमले गत वर्षको कार्यक्रममा अब अहिले हामी देश संहितामा गइसकेपछि सबै प्रदेशमा एकैचोटि सम्भव हुँदैन र अर्को यो वर्ष चाहिँ हामी

0: कम्पनीमा र धनगढीमा सुदूरपश्चिम प्रदेशमा अफिस गर्छौ भनेर केही रकम पनि छुट्याएको छ र त्यो कार्यक्रम पनि राखेको छ. अब अहिले पनि यो अवस्था यस्तो छ भनेपछि अनि उहाँहरूलाई मैले पटक पटक रिक्वेस्ट गर्दा यहाँबाट हाम्रो निजी क्षेत्रको साथीहरूले प्रयास गर्दा उहाँहरूले झन्डै पोस्टमार्टको पोस्टको समय हो. मैले तपाईँहरूको आर्थिक वर्षको आधा आधी भइसकेको छ, अहिलेसम्म पनि अफिस गर्ने सुरसार छैन. किन अहिलेसम्म अफिस तपाईँहरूले पहल गर्नु भएको छैन भन्दा उहाँहरूले चाहिँ हामीलाई एउटा स्थानीय निकाय अथवा प्रदेश सरकारबाट निशुल्क भवन उपलब्ध गराइदिनु पर्यो, त्यसपछि हामी अफिस स्थापना गर्छौँ भन्ने कुरो आयो. त्यसपछि हामीले यो धनगढी उपमहानगरपालिका सङ्घलाई नै रिक्वेस्ट गरेर धनगढी उपमहानगरपालिकाले एउटा निशुल्क भवन पनि उहाँहरूले उपलब्ध गराउनु भयो र तत्कालीन नेपाल टुरिज्म बोर्डको सिओ त्यहाँको बोर्ड मेम्बर केही कर्मचारी साथीहरू आएर हामीले यो माघको पहिलो हप्तामा नगरपालिकासित एउटा सम्झौता पनि गर्यौँ. पाँच वर्षको लागि नगरपालिकाले निशुल्क अफिस उपलब्ध गराइदिनेछ भनेर उहाँहरूले सम्झौता गरेर जानुभयो र हामी हप्ता दस दिनभित्रै आएर अफिस पुग्छौँ भन्ने उहाँहरूले कमिटमेन्ट पनि गर्नुभयो. मैले त्यो बेला पनि उहाँहरूलाई त्यहाँ अब नजिकै स्थानीय चुनाव के अरे हाम्रो के अरे चुनाव आइरहेको छ, तपाईँहरू फेरि नआउने होला यताउति यो चाहिँ समस्या हुन्छ भन्दा होइन हप्ता दिन त नभनौँ, हप्ता दस दिन पन्ध्र दिन बिचमा चाहिँ हामी आउँछौँ भन्ने खालको प्रतिबद्धता पनि जनाउनु भयो. त्यसपछि अब अहिले झन्डै चार महिना भइसक्यो, अब त आर्थिक वर्षको अन्त पनि भइसक्यो, अहिलेसम्म पनि उहाँहरूले आउने सुरसार देखाउनु भएको छैन. र यो बिच बिचमा फेरि मैले अब त्यहाँको जिम्मेवार निकायहरूसित अथवा नेपाल पर्यटन बोर्डको जिम्मेवार साथीहरूसित रिक्वेस्ट गर्दा उहाँहरूले अब अलिकति कर्मचारीको समस्या देखाउनुहुन्छ, कर्मचारीले जानु मान्दा छैन, कर्मचारी जानु मान्दा छैन भनेर अब
1: राम्रो कामको शुरूआतका लागि अब होइन सुदूरपश्चिमको पर्यटनलाई चाहिँ अगाडि बढाउनका निम्ति काठमाडौँमा बसेर सुदूरपश्चिमको पर्यटनका विषयमा धेरै काम गर्न सकिँदैन नि त. त्यसमा त कर्मचारी अभावको कारण देखाएर चाहिँ यो त गैर जिम्मेवारपन हो नि त त्यसो भए त.
2: यस समयको साथमा जितु सुनचाँदी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ आफ्नो

0: नमस्कार। बिहान 7 बजे को आधी खोला खबर में प्रविधि कक्ष अशोक संग यहां स्वागत छ। आरती कुंवर संघ जिला को पहिलो आवाज रेडियो आधी खोला को समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org बाट लगन गरेर संसारको जुनसुक स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई केन्द्रमा राख्दै अर्जुन चौपालीद्वारा आगामी वर्षको लागि नयाँ नीति सार्वजनिक। स्याङ्जाको फेदी खोलाले मौरी पालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार र कृषि व्यवसायीकरणसँग जोड्दै र पोखराले ल्यायो 7 अर्ब 15 करोड़ 25 लाखको बजेट। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 19 औं गाउँसभामा अध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्थानीय मौलिकता, आत्मनिर्भरता, सुशासन र उत्पादनमुखी विकासलाई केन्द्रमा राखिएको छ। पालिकाले विगत 4 वर्षमा हासिल गरेका उपलब्धिलाई संस्थागत गर्दै आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढ़ाउने जनाएको छ। गाउँपालिकाले विद्यालय तहमा संचालन हुँदै आएको एआई आधारित सिकाई कार्यक्रमलाई निरन्तरता दिने भएको छ। विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रत्येक विद्यालयमा ट्यालेन्ट मेन्टर र स्पोर्ट्स कोअर्डिनेटर शिक्षकको व्यवस्था गरिने नीति लिइएको छ। साथै चेन्ज मेकर्स क्लब मार्फत नेतृत्व विकासका कार्यक्रम संचालन गरिनेछन्। कक्षा 1 देखि 8 सम्म संस्कार शिक्षालाई अनिवार्य बनाउँदै वैदिक, सदाचार, योग, बुद्धका पञ्चशील तथा पञ्च महायज्ञमा आधारित पाठ्यक्रम लागू गरिने भएको छ। शिक्षक क्षमता विकास, पठन सिप सुधार र विद्यालय शिक्षा सुधार अभियानलाई समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ। स्वास्थ्य क्षेत्रमा नागरिकलाई सेवा, घर घरमा स्वास्थ्य सेवा कार्यक्रमलाई थप विस्तार गरिने भएको छ। यस अन्तर्गत मनोसामाजिक परामर्श सेवा समेत समावेश गरिनेछ। कृषि र पशुपालन समृद्धिको आधार भने अवधारणा सहित गाउँपालिकाले कृषि उत्पादन वृद्धि गर्ने नीति अघि सारेको छ। बिउ बिजन, सिंचाई र प्राविधिक सेवाको विस्तार गर्दै प्रांगारिक खेती, रैथाने बिउ संरक्षण तथा परम्परागत बालीको प्रवर्धन गरिनेछ। नवग्रह कृषि फर्मलाई गुणस्तरीय बिउ उत्पादन केन्द्रका रूपमा विकास गरिने तथा कृषकका लागि तकावी कर्जा अभ्यास शुरू गरिने भएको छ। उत्पादनशील क्षेत्रमा संलग्न परिवारलाई 50 युनिटसम्म विद्युत महसुल छूट, स्वास्थ्य बीमा, बिउ पूँजी कार्यक्रम र अन्य सहुलियत उपलब्ध गराउने नीति पनि सार्वजनिक गरिएको छ। नेपालकै पहिलो नवग्रह मन्दिरलाई केन्द्रमा राखेर धार्मिक पर्यटनलाई थप व्यवस्थित बनाइने भएको छ। गाउँपालिकाका अनुसार हाल मासिक करिब 30,000 पर्यटक अर्जुन चौपारी भित्रिने गरेका छन्। विगत 4 वर्षमा करिब 43 किलोमिटर सड़क कालोपत्री गरेको गाउँपालिकाले आगामी वर्षदेखि निर्माण सम्पन्न सार्वजनिक संरचनाको वार्षिक पूर्वाधार अडिट गर्ने भएको छ। स्याङ्जाको गलाङ नगरपालिका वडा नम्बर 10 को आयोजनामा महिला क्षमता विकास, सशक्तिकरण तथा उद्घोषण तालिम शुक्रबारदेखि शुरू भएको छ। महिला सशक्तिकरण अन्तर्गत महिलाहरूको क्षमता विकासका लागि 3 दिनको तालिमको आयोजना गरिएको वडा अध्यक्ष मुक्ति प्रसाद खनालले बताउनुभयो। वडाले हरेक वर्ष महिला लक्षित कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिमहरू र क्षमता विकासका तालिमहरू निरन्तर गर्दै आइएको अध्यक्ष खनालले बताउनुभयो। महिलाहरू आर्थिक, सामाजिक तथा राजनैतिक रूपमा सबल भएमा समाज तथा राष्ट्र सबल बन्ने वहाँले बताउनुभयो। तालिममा 9 वटा टोलका 27 जनाको सहभागिता रहेको छ। तालिममा मुख्य प्रशिक्षकको रूपमा रेडियो आदि खोलाका स्टेशन म्यानेजर तुलाकान्त बगाली रहनु भएको छ। तालिम 7 गतिसम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्वागत वडा सदस्य सरस्वती खनालले गर्नुभएको थियो भने सञ्चालन सचिव रमेश सरियालले गर्नुभएको थियो। स्याङ्जाको फेनीखोला गाउँपालिकाले मौरी पालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार र कृषि व्यवसायीकरणसँग जोड्दै अघि बढ़ाएको अभियानले किसानको आय आर्जनमा टेवा पुर्याउन थालेको छ। पालिकाले सञ्चालन गरेका मौरी पालन पाठशाला, अनुदान कार्यक्रम र प्राविधिक सहयोगका कारण मौरी पालन व्यवसाय विस्तार हुँदै गएको छ। मौरी संरक्षण र जैविक विविधता, कृषकको आबद्धता, समृद्ध फेदीखोलाको प्रतिबद्धता भन्ने मूल नारासहित बिहिबार फेदीखोला गाउँपालिका एक गोविन्देमा आयोजित प्रथम फेदीखोला मौरी दिवस तथा कृषक पाठशाला समापन कार्यक्रममा गण्डकी प्रदेशका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले मौरी संरक्षणलाई मानव जीवन, कृषि उत्पादन र वातावरणीय सन्तुलनसँग प्रत्यक्ष जोड़िएको विषय भएको बताउनुभयो। मन्त्री कार्कीले मौरीको संख्या घट्दै गए, खाद्य प्रणाली र जैविक विविधतामा गम्भीर असर पर्ने उल्लेख गर्दै मौरी मैत्री वातावरण निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। वहाँले मौरीलाई कृषि उत्पादन र वातावरणीय सन्तुलनको आधार स्तम्भको संज्ञा दिँदै व्यावसायिक मौरी पालन वर्तमान आवश्यकता भएको धारणा राख्नुभयो। मौरीबाट मह मात्र नभई रोयल जेली जस्ता उच्च मूल्यका उत्पादन लिन सकिने भएकाले किसानले व्यावसायिक उत्पादनमा ध्यान दिनुपर्ने वहाँको सुझाव थियो। कृषकलाई सम्मानित पेशा कर्मीका रूपमा स्थापित गर्न प्रदेश सरकारले कृषि एम्बुलेन्स, रिटर्न टू भिलेज उत्पादनमा आधारित अनुदान, न्यूनतम समर्थन मूल्य, बाँझो जग्गामा खेती उत्पादन अनुदान र भूमि बैंक जस्ता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै फेदीखोला गाउँपालिकाले किसानका लागि सञ्चालन गरेका कार्यक्रमहरू उदाहरणीय रहेको बताउनुभयो। कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले फेदीखोलामा मौरी पालनलाई सामूहिक र व्यवस्थित रूपमा विस्तार गरिएको जानकारी दिनुभयो। वहाँले मौरी पालनलाई फेदीखोलाको पहिचानका रूपमा विकास गर्ने लक्ष्य सहित आगामी दिनमा पनि यस क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। अध्यक्ष सुवेदीका अनुसार पालिकाभित्र एक फेदीखोला सेरेना मौरी पालन कृषक समूह र तीनवटा मौरी पालन आईपीएम कृषक पाठशाला सञ्चालनमा छन्। हाल समूहका 24 सदस्यसँग 785 घर मौरी रहेका छन् भने अन्य कृषक सहित पालिकाभर 2000 भन्दा बढ़ी मौरी घर सञ्चालनमा छन्। पालिकाले 1000 मौरी घर 70% अनुदानमा वितरण गरेको छ भने करिब 75% कृषकले घरमै मौरी पालन गरिरहेका छन्। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको वालिङमा अटो दुर्घटना हुँदा चालक सहित 5 घाइते भएका छन्। हिजो दिउँसो वालिङ नगरपालिका वडा नम्बर 6-1 लेपिपल स्थित मृदी चापाको भित्री सड़क खण्डमा गण्डकी प्रदेश 04001H0574 नम्बरको अटो अनियन्त्रित भई सड़कबाट करिब 30 मिटर तल खसेको हो। अटो दुर्घटनामा वालिङ 6 साथी घर बस्ने 21 वर्षीय सलिना नेपाली, सलिनाको छोरा 18 महिने दिप्सन नेपाली, 26 वर्षीय सुमित्रा नेपाली, वालिङ 6 50 वर्षीय दुर्गा बहादुर गौतम, अटो चालक वालिङ 8 26 वर्षीय सुमन बस्याल घाइते हुनु भएको हो। घाइते मध्ये 3 अवस्था मध्यम अवस्थामा रहेको छ भने 2 पोखरामा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढ़ाएको छ। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083/84 लागि 7,15,25,00,000 रूपियाँको बजेट ल्याएको छ। पोखरा महानगरका मेयर धनराज आचार्यले बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरूङले 19 नगरसभामा बजेट सार्वजनिक गर्नुभएको हो। समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्य सहित महानगरपालिकाले चालूतर्फ 55.1% र पूँजीगत खर्चतर्फ 44.9% रहेको छ। बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल 3,18,60,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ, जसमा सशर्त अनुदान बापत 2,61,91,00,000, विशेष अनुदान 5,50,00,000, पूरक अनुदान 1,82,00,000 र सामान्यकरण अनुदान 49,37,00,000 रहेको 37,00,000 रूपियाँ समावेश छ। यस्तै गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ 9,15,36,000 रूपियाँ प्राप्त हुने अनुमान गरिएको छ, जसमा समपूरक अनुदान 60,00,000, विशेष अनुदान 40,00,000 र सामान्यकरण अनुदान 8,15,36,000 रूपियाँ छ। महानगरले आगामी वर्ष आन्तरिक र अन्य स्रोतहरूबाट 2,48,73,91,000 रूपियाँ संकलन गर्ने लक्ष्य लिएको छ। राजस्व बाँडफाँडतर्फ संघीय सरकारबाट 34,34,73,000, गण्डकी प्रदेशबाट 4,09,86,000 र स्थानीय सरकारतर्फ 1,31,14,000 रूपियाँ प्राप्त भए कुल आन्तरिक आय 3,87,49,64,000 रूपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा 8,35,12,00,000 रूपियाँको बजेट ल्याएको थियो। बजेटको स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँड गरेर 3,13,00,000 र महानगरको आन्तरिक आयबाट 5,22,00,000 रूपियाँ बिहोर्ने अनुमान गरिएको थियो। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले तनहुँको शुक्ला गण्डकी नगरपालिका बाह्रले हलगोरो पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। ओडाका 39 किसानलाई प्रति हलगोरो रू 5,000 दरले प्रोत्साहन रकम प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अन्तर्गत ओडा नम्बर 12 किसानलाई बिहिबार नगद प्रोत्साहन वितरण गरिएको हो। ओडा अध्यक्ष इन्द्र गुरूङले किसानलाई रकम हस्तान्तरण कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। गुरूङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरूको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले कृषि क्षेत्रलाई व्यावसायिक र उत्पादनमुखी बनाउन नगरपालिकाले बिउ बिजन तालिम प्रविधि हस्तान्तरण तथा कृषि पूर्वाधार विकासका कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको जानकारी दिनुभयो। अब अन्तिम आदि खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई केन्द्रमा राख्दै अर्जुन चौपारीद्वारा आगामी वर्षको लागि नयाँ नीति सार्वजनिक। स्याङ्जाको फेदी खोलाले मौरी पालनलाई स्थानीय आर्थिक विकास, स्वरोजगार र कृषि व्यवसायीकरणसँग जोड्दै र पोखराले ल्यायो 7,15,25,00,000 बजेट। आदि खोला खबर सकियो। साँझ 6:30 अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आधी खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आधी खोला यहाँले रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगइन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आधी खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरह कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहने छ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने छ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-44-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट आज मिति 2083 साल असार महिनाको 6 गते शनिबार तदनुसार सन् 2026 जून 20 तारीक ज्येष्ठ शुद्ध शुक्ल पक्षको षष्ठी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ लगनशीलताले परिस्थितिलाई बदल्नेछ पछि लाभ हुने काम प्रारम्भ हुनेछ फाइदाको स्रोत पहिल्याउन सकिनेछ गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ यात्रा गर्ने अवसर जुट्न सक्छ। वृष राशि हुनेहरूको लागि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ लगनशीलताले परिस्थितिलाई बदल्नेछ पछि लाभ हुने काम प्रारम्भ हुनेछ फाइदाको स्रोत पहिल्याउन सकिनेछ गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ यात्रा गर्ने अवसर जुट्न सक्छ। मिथुन राशि हुनेहरूको लागि आठले काम लिँदा राम्रै प्रतिफल प्राप्त हुनेछ सहयोगीहरूले काममा उत्साह जगाउनेछन् रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ उद्योग र व्यापारमा फाइदा हुनेछ प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ कृषिमा कामको चाप र चौपायमा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। कर्कट राशि हुनेहरूको लागि मेहनतले मान सम्मान दिलाउनेछ अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ बोली र विचारका प्रशंसकहरू बढ़नेछन् बुद्धिको उपयोगले विद्या धन आर्जन हुनेछ सानो प्रयत्नले काम बन्नेछ सहयोगीहरूले साथ दिनेछन् तारीफ योग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ मेहनतले नाम दाम र इनाम हात पार्न सफल भइनेछ। सिंह राशि हुनेहरूको लागि मेहनतीहरूको लागि कामना पूर्ण हुनेछ लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ पहिलेको सफलताले हौसला जगाउनेछ व्यापारमा फाइदा हुनेछ प्रेम र मित्रताको बन्धन पनि कसिनेछ परम्परालाई समय सापेक्ष सुधार गर्न सफल भइनेछ स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
कन्या राशि हुनेहरूको लागि अवसरको खोजीमा केही दौड़धूप गर्नुपर्ला। आकस्मिक खर्चले तत्काललाई अर्थ अभाव देखा पर्न सक्छ, तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको सामान्य प्रतिफल प्राप्त हुनेछ। खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ़न सक्छ। तुला राशि हुनेहरूको लागि आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन्। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ र उठ्नुपर्ने रकम हात लागि हुनेछ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनज्ञ फाइदा उठाउन सकिनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। मेहनत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। वृश्चिक राशि हुनेहरूको लागि विशेष काममा जग बसाउने अवसर छ। मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। पद प्रतिष्ठा प्राप्त गर्ने बेला छ। अवसरले मन प्रफुल्लित गराउनेछ। धेरैले कामको तारीफ गर्नेछन्। टाढ़िएका साथीभाइ नजिकिनेछन्। पुरानो मित्रता दिगो परिवर्तनको स्तम्भहाक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू हट्नेछन् भने कर्मयोग रामदानीले पछ्याउनेछन्। धनुराशि हुनेहरूको लागि गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ़नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुहोला। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम शुरू हुन सक्छ। मकर राशि हुनेहरूको लागि परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहार विहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काम गर्नु परे पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मेहनत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आय स्रोत अलिक कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ़न सक्छ। कुम्भ राशि हुनेहरूको लागि दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। परिवेश उल्लासमय रहनेछ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। मेहनतले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तहरूको साथले आशा जगाउनेछ। गृहस्थी सुखद र यात्रा रमाइलो रहनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा काम बन्नाले उत्साह जाग्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। शत्रुहरू किनारा लाग्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। खर्च लागे पनि हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरूषार्थले शत्रुको मनोबल कमजोर पार्न सकिनेछ। पहिले विरोध गर्नेहरूले नै मित्रताका हात अघि बढ़ाउनेछन्। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-441-2585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ, हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेड वालिङ आर्ट स्याङ्जोद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका पूर्व संचालक समितिका कोषाध्यक्ष तथा यस संचार सहकारी संस्था लिमिटेड रेडियो आदि खोलाका शेयर सदस्य हुनुहुन्छ वालिङ आर्ट बगाले टोलका राजेन्द्र प्रसाद बगालेज्यू। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। त्यसै गरी शेयर सदस्य हुनुहुन्छ अर्का गल्याङ नगरपालिकाका निम प्रसाद पौडेलज्यू, उहाँको पनि आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँहरू दुवैजनालाई आजको यस जन्मदिनको दिनमा जन्मदिनको विशेष शुभकामना।

हजुर रब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: वालिङ उद्योग वाणिज्य संघ को अत्यंत जरूरी सूचना। इस वालिङ उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं 9वां अधिवेशन यही असार 12 गते हुने भएको र विधानत अधिवेशनमा भाग लिनका लागि एक हप्ता अगाडिसम्म नवीकरण भइसक्नु पर्ने भएकोले यही असार 5 गते शुक्रबार कार्यालय समय भित्र अनिवार्य रूपमा आफ्नो सदस्यता नवीकरण गर्न हुन सम्बन्धित सबैमा सादर अनुरोध गर्दछौ। अनुरोधक वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनी का पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469921 र 98469939।
1: हार्दिक निमन्त्रणा।
4: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
4: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
4: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
4: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन को लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
4: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल।
4: मोबाइल नम्बर 98560-27966, 98560-40126 र 98460-81136।
5: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 0363-44-331। मोबाइल 98560-55-331।
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
7: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
8: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
7: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबार देखि शुक्रबार बिहान 9 बजे देखि साँझ 4 बजे सम्म। यो सेवा लिन ईसीएचएस कार्ड र रिफरल लिएर आउनु होला। पुनश 70 वर्ष माथिका भूपुहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा, फोन 061-552-493-582-494-582-78।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
11: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 98-560-5509-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: होइन, यही चौपारीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637 70771।
2: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
3: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गै न आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या थलो सुजी बिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइटै न URL चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी भिसा ब्याङ्गरी यही मरी तुरन्त खबर लना।
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्यूरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: होइन, के भयो, किन बन्द भएको हो गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
10: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
10: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 063-441-502, मोबाइल 98560-40502 र 98460-51401।
13: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
14: यही असार 6 गते शनिबारका दिन
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
14: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भए भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 98565256। स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
15: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
16: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
15: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
16: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
15: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
16: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
15: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
16: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
15: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
16: सम्पर्क मोबाइल 9842698145।
17: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
18: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
17: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
18: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
17: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364140246, मोबाइल 9856501119 र 9856033246।
15: चिया कस्तो सास गनाएको तिम्रो त?
19: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
15: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
19: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
15: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
20: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
14: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख
2: सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921445049।
21: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
22: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
21: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
22: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
21: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
22: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
21: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
23: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
24: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि
22: भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
21: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण

0: पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल उपालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एण्ड डेन्टल केयर, वालिङ 8 पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: बस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
2: अनि तयो कागज के मेथिवा
3: आ झिल्काई
2: के पर्सनल नम्बर ब्लक लैबदि
3: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइर ब्लक लैर खलखाई
2: अनि बैंगरी
3: बैंगरी
2: आ
3: चार चाहिँ तले लल्पर्दि
2: सम्नल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई विषय आफैन बैंक देबिनी जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनी दक्या सचेत तल परिम
3: सतर्क तना ठगी तब्द क्या जोगिना
4: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई।
6: हतार हतारमा छोराको बिहे आटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
6: मोबाइल नम्बर 98 0 66 41 870 र 98 65 94 97।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
8: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
9: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
8: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
9: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
8: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98 55 55 271, 98 4 68 32 809 र 98 55 50 271।

0: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पॉट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560 86143।
1: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक वालिङ छ मिर्दी तल्लो चोक पुलको नजिकै। फोन 0063414087 मोबाइल 98469171747।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98469718921 र 98462939।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0063691004।
4: सम्पर्क मोबाइल 97484484।
8: चौरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याजमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
10: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0063414624।

0: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
5: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
5: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुःखको खजना
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
0: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ वहाँबाट दिने सेवाहरू यादै छ कि नै तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहार भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: सादर निमंत्रण। इस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं नवौं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि। दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।
1: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
0: यही असार 6 गते शनिबारका दिन
1: सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो। फोन 0364-41-044 मोबाइल 9960-81-173।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
4: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
3: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
4: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
5: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश। जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी पँधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा।
5: सम्पर्क मोबाइल नम्बर 9842-25767 र 9806-17137।
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
6: ए आसरा, किन बोलाएको मलाई?
7: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
8: हाम्रा विशेषताहरू।
6: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
8: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
6: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भ खेर जाने
9: समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
8: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, जोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
8: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
9: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9846211629 र 9841668251।
4: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364140087, मोबाइल 9849706140।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-00।
2: ए दिदी, पक्लिस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
3: घर बनाएर त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
2: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
3: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
4: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
5: मोबाइल 98135-56-496।
7: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
8: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
7: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
8: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
7: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
8: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
7: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
8: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
4: सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
2: मिटर रिडिङ पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन।

0: पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रको तराई क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्किए र पाराग्वे बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 72-73 अहिलेसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको वहाँको सचिवालयले जनाएको छ। विगत 1 दशकसम्म प्रभाव भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समयसीमा दिइएको छ। नेपालको कुल ग्रास्त उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यावसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानमाझ पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश अर्थात टीओआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरूपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरूपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिश गर्ने कार्यदेश कार्यदललाई दिइएको छ। नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैंक, ख वर्गको विकास बैंक, ग वर्गका फाइनान्स कम्पनी र घ वर्गको लघुवित्त कम्पनीलाई समेटेर मार्ग निर्देश जारी गरिएको हो। जसमा इजाजत प्राप्त संस्थाको संचालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैंकहरूमा सीईओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। संचालक समितिले स्वतन्त्र संचालकको संयोजकत्वमा अन्य 2 संचालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिश समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समितिले सीईओको योग्यता, संस्थाको पूँजीको प्रतिफल दर, व्यवसायको आकार, सञ्चालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिश गर्नेछ। यस वर्षको मनसून औसत मिति भन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसून प्रवेश गर्ने सरदर मिति जून 13 तारीक भए पनि यस वर्ष औसत मिति भन्दा 6 दिन ढिला गरी हिजो जून 19 तारीकमा मनसून पूर्वी नेपालबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसून कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसून देशभर फैलिन अझै केही समय लाग्नेछ। गएको वर्ष भने मनसून 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसूनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसूनमा कम वर्षा हुने र गर्मी बढ़ी हुने आकलन गरिएको छ। यसैबीच मनसून प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढ़ेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मधेश प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी क्षेत्रको थोरै ठाउँमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाड़ी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको भोलिदेखि चितवनमा शुरू हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। घाम पानी छेक्ने सानो सहितको जर्मन एंगरभित्र उद्घाटन कार्यक्रम हुने भएको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासोपाले केन्द्रीय समितिको संख्या बढ़ाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ। महाधिवेशन मार्फत नेतृत्व चयन र आउँदो राजनैतिक दिशा तय गर्ने रासोपाले जनाएको छ। रासोपामा 3,000 हारहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
2: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
3: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ।
2: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। मुस्ताङबाट भित्रिएका विद्युतीय गाड़ी नियमसंगत भएको र रसुवाबाट भित्रिएका गाड़ीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ। विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले 649 वटा विद्युतीय गाड़ी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाड़ी गएको जेठ 14 गते नेपाल प्रवेश गरेका थिए। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सीसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाड़ी जेठ 14 गते भित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रोसुवा भन्सार कार्यालयबाट विद्युतीय गाड़ीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले पर्यावरण पत्र कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाड़ी भन्सारमा भौतिक रूपमा आई नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयको कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुख सहित 13 जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढ़ाएको थियो। भन्सार विभागले लक्ष्मी ई मोबिलिटी प्राली काठमाडौँ, साइमेक्स इंक लिमिटेड काठमाडौँ, सीजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेशनल प्राली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायत भन्सार जाँचपास प्रतिनिधिलाई प्रचलित भन्सार कानून बमोजिम कार्यवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव संकलन गर्नका लागि हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउने उद्देश्यका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेल्लो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112, इमेलमा gunaso@moha.gov.np र व्हाट्सएप नम्बर 98513603 गर्न सकिने जनाएको छ। अब विदेशको खबर। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरिरहेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुँदैछन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यसअघि हिजो अमेरिका र इरानबीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षा सँगै स्थिरता सँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वहाँका इरानी समकक्षी मसूद पेजेस्कियनले गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमरू मध्य मार्ग पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रम सहित व्यापक मुद्दाहरूमा 60 वार्ता अवधि शुरू गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधिको दावेदार मानिएको ब्राजिलले हैटीलाई 3 हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गर्यो, दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथिस कुन्हाले खेलको 23 र 36 मिनटमा गरी 2 गरे। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे। पिडुलाको चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेनन्। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराएसँगै समूह सीको शीर्ष स्थानमा पुगेको ब्राजिलले 2 खेलमा 4 अंक बनाएको छ। हैटीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ। विश्वकप फुटबलमा अहिले टर्की र पाराग्वे बीचको खेल चलिरहेको छ। खेलमा पाराग्वेले अग्रता बनाएको छ। उसका मारियो गार्लाजले खेलको शुरूआती दोस्रो मिनटमा नै गोल गरेका हुन्। अहिले खेलको 26 मिनट चलिरहेको छ र पाराग्वे 1 गोलले अगाडि रहेको छ। त्यस्तै विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 नेदरल्याण्ड्स र स्वीडेन बीच खेल हुनेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्याण्डलाई हरायो। मोरक्कोले पहिलो हाफको शुरूआती 2 मिनटमै गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनटमै गोल गरेका हुन्। आफ्नो दोस्रो खेलमा स्कटल्याण्डलाई हराएसँगै मोरक्को पनि समूह सीमा 4 अंक भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका दोस्रो टोली हो। यससँगै हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटलन स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हरायो। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 खेलबाट 6 अंक जोडेको छ। यससँगै आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थाका सीईओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 ढिला गरी मनसून भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि शुरू हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै

0: रेडियो अधिकार 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
4: निशुल्क आँखा शिविर हुने बारे सूचना. सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति, समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ. पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प. स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा. दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प. स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा. तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प. स्थान गरौँ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा.
5: ब्याङ्की खैमुज बिली क्योदे एटीएम मोबाइल दे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोइ माध्यम क्यारे न्योदे प्रे छली जानकारी री विषया न्यो कल पर्जिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्योदे प्रे विवरण री विषया ब्याङ्की निल पर्जिमो न्यो तने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश.
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई.
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु. यो घरमा त कहिले पनि मिठो खान नपाउने भए.
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
8: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
7: मोबाइल नम्बर 98560-54313 र 98143438.
8: मूल्य होइन स्वास्थ्य रोजौं.

तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971076 र 9817682123।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0615855905076044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844584411। होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460151।
8: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
0: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संघालेका विशेषज्ञहरू पनि आउँछन्।
9: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
9: सम्पर्क लुनिभा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 98560 85 667।

0: श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोपराइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501 र 9856332446
0: चिया कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोपराइटर प्रकाश अरियाल मोबाइल 9856303829
6: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी
7: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
6: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
7: हेरा भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
6: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
7: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
6: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
7: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
6: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
7: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
6: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
7: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
6: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
7: फोन 0363 44 600
8: हजुर बुवा यो पानी त मेरो बारीमा लगाएको गोलभेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
9: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
8: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
9: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
10: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
11: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
10: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ 8 कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847069686
12: पर्वत जाने गेट सहारा एग्रोभेट
13: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ
12: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
13: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
12: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
13: थप जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
12: फोन 0364-41-258
14: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
15: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
14: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
15: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
14: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
15: हाम्रा सेवाहरू
14: दाँत तथा मुखको परीक्षण
15: दाँतको एक्सरे
14: दाँत सफा गर्ने
15: दाँत टल्काउने
14: मुख गनाउने समस्याको उपचार
15: दाँत रङको सिमेन्ट भर्ने
14: दाँतको जरेदेखिको उपचार
15: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
14: साधारण दाँत निकाल्ने
15: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
14: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
15: गिजाको शल्यक्रिया
14: कृत्रिम दाँत राख्ने
15: दाँत रङको वा मेटलको
16: खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार
17: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
18: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
19: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
20: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: यस समयको साथमा जितु सुनचाँदी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
0: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज
1: साधारण निमंत्रणा एस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं नवौं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा
2: समिति हो चौदह के बोधे लोटी पर्दी रो बैंक ने विवरण पी भी है मुई खाता खाई हमरो
3: खाई खाई बहु कोई लोटरी भर दिल
4: आई समझ लोटरी पर्दी हूँ छाताई गुदी
3: बर्दी आ बर्दी बल लोटरी खाली पर्दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खन बनी खाई खाई मई विश्वास आलन होने खाले पनी आप विवरण खाई मई आपिन खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप बनी आरी
4: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
7: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
6: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
6: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
6: मोबाइल नम्बर 98066141870 र 98654497।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: रेडियो आदिखोला 105.4

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551, 9468 32809 र 9855502071।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, सेन्जा।
7: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
8: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राखौँ भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
7: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
8: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
7: हाम्रा सेवा तथा सुविधाहरू,
8: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
7: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
8: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
7: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
8: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
7: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
5: सम्पर्क फोन नम्बर 0663-441-6024।
9: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुण्डे। सम्पर्क मोबाइल 9856-86143।
10: रेडियो आदिखोला 105.4।

0: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाउँ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 98560 51068 र 98637071।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: मिर्दी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0063-441-087, मोबाइल 98469-71-47।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा, नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 98461-24288 र 98463-86-647।

0: मल्लव फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही असार छ गते शनिबारका दिन
0: सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठाकुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिनेछ।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङआर तल्लो वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-0051, मोबाइल 9850-5259-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिवार।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना, दुखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9850-55-250।
7: सरा, किन बोलाएको मलाई?
8: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्ग मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846-54-123 र 9006-61-52।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।
12: रेडियो आदिखोला 105.4

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460151
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
5: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
4: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
5: मुटुको जाँच ईसीजी सेवा
4: भाँचिएको हड्डी प्लास्टर सेवा
5: डिजिटल एक्सरे सेवा
4: चिरफार गर्ने
5: थाइराइड जाँच
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
5: सर्वसुलभ फार्मेसी सेवा
4: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
5: फोन नम्बर 0364-41087 मोबाइल 98469-71-4140
3: प्रसन्न मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना
6: यही असार 6 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ
6: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
3: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ
5: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा छारी रोग वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दुखुराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
3: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अर्याल पनि आउँदै हुनुहुन्छ
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
3: यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 98560279771 र 98461008066
6: स्मरण रहोस् डाक्टर आउने दिन यही असार 6 गते शनिबार
8: ए दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
9: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
8: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
9: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856039988 र 9856555988।
10: रेडियो आदिखोला 105.4।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुआलिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त। त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
7: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
10: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
9: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
6: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
11: छिटो भनेको ओल्ड लिङ्क।
12: रेडियो आदिखोला 105.4

0: ना अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: नमस्ते म हो तपाईँहरूको आफ्नै गायक तिलक बम्मल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ चाङ्ग्रो जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
3: हार्दिक निमन्त्रणा
1: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत्सङ्कल्पमा

0: विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
0: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
0: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
0: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
0: नोट, आजीवन वैष्ठिक ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
0: मोबाइल नम्बर 9556 27966, 9556 40126 र 9460 81136।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल, प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9556054963, 9556054104 र 9008847723।
1: निशुल्क आँखा शिविर हुने बारे सूचना, सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गढौ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा। यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै, यही असार 7 गतेदेखि 12 गतेसम्म, स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा, 2 वर्ष ट्याक्स फ्री राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे, सम्पर्क मोबाइल 9556086143।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856553031। साथै यस WIC
2: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849718921 र 9862439399
2: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19औं साधारण सभा एवं 9औं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ मिति यही असार 12 गते शुक्रबार समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ वालिङ उद्योग वाणिज्य संघ वालिङ
3: सामाजिक सञ्जाल जी छ्यानले झाँझी मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना URL चेक लना आक्षेवा घटना तल आपिबै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परिम नुए तोए तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लान
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँभरिलाई

0: to all.
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165855905744044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ,
5: के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
0: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
5: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
7: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
7: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844685411। अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364140006, मोबाइल 98560255266। स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वाइङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9846168251।
3: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: ओ एमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: सुन्नु न,
7: भन त,
6: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि। हजुर पनि जानु न, भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त, कस्तो राम्रो छ।
7: बाबा फर्निचर, वालिङ 10 भकुण्डे, प्रोप्राइटर ओम शर्मा, मोबाइल 9556031966।
8: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
9: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
8: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
9: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
8: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 98560501119 र 98560333246

0: लौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
0: चा कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
3: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
4: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिंजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे,
5: मोबाइल नम्बर 9846086005।
6: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
7: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
7: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने,
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन
8: गरी विभिन्न किसिमका बचत सुविधा भएको हो।
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
8: त्यस्तै आईएमएफ प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेरदी स्याङ्चा।
8: फोन 0364460000।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-44-594।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
6: फोन 063-44-142-58।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ भिआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा
2: आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुल लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडन्टिस्टको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला।
3: Radio Adikula, 105.4.
4: Wherever you are. Wherever you are, take.
3: Ahile.
5: Yo samaya, Kisan 5 products prali ko ho.
6: पानीका स्रोत सरसफाई गरी सिद्धिनख पर्व मनाउँदै साथै प्रदेशमा ब्लु बस सञ्चालनको तयारी पहिलो चरणमा कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य कतारले उपहार दिएको बोइङ विमान अब एयरफोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक र विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पारागोयले टर्कीलाई 1 गोलले हरायो मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय समितिको बैठक बस्दैछ। भोलिदेखि शुरू हुने महाधिवेशन अघि आज चितवनको भरतपुरमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्न लागेको हो। बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। अधिवेशनमा त देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ।

0: रासोपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। उहाँले 3,000 हाराहारीमा प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 प्रतिनिधि मध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्ने भएका हुन्। ललितपुरको जाउला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि शुरू भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। नेवार समुदायले आज सिथिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन आज कुमार कार्तिकीय र गणेशको पूजा गर्ने परम्परा छ। सिथिनखको दिन आज नेवार समुदायले वर्षा शुरू हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाई गर्ने गरिन्छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीका मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा शुरू हुने र किसानले वर्षभरको महत्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास, मूंग, केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा पनि छ। सरकारले महिला यात्रुलाई लक्षित गरी 7 प्रदेशमा ब्लूबस सञ्चालनको तयारी अघि बढ़ाएको छ। सरकारको 100 कार्यसूची अनुसार सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न ब्लूबस सेवा सञ्चालनको तयारी अघि बढ़ेको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाण्डु उपत्यकामा साझा यातायात संघको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लूबसका रूपमा सञ्चालन गर्ने योजना अघि बढ़ाइएको छ। साथै काठमाण्डु उपत्यका बाहिर सबै प्रदेश यातायात व्यवसाय संघसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणी सहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावको आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आउँदो आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा क्रिप्टो मुद्राको कारोबार गर्ने 2 22 लाख नगद सहित काठमाडौँबाट पक्राउ, थप अनुसन्धान चल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-5190 मा सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले महाधिवेशन अघि राजसोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगद सहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागन गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय होम बहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा अर्थात क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीवृत्त दरबार मार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रूपियाँ अमेरिकी डलर 40 र दस्तखत गरेको रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीको भनाई छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झण्डै 2000 यूएसडीटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइंग 747-8Z विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झण्डै 40 करोड़ अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा मिशन संचार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिना कतार इसाई परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारा गोयले टर्कीलाई 1 गोलले हराएको छ। सान फ्रान्सिस्को वे एरिना स्टेडियममा आज बिहान भएको खेलमा पारागोई विजयी भएको हो। पारागोईका लागि माटियास गार्लाजले खेलको दोस्रो मिनटमै गोल गरेका हुन् जुन निर्णायक गोल भयो। पहिलो हाफको अतिरिक्त समयमा पारागोईका स्टार खेलाड़ी मिगुएल अल्मिरोनले रातो कार्ड पाए। टर्कीका खेलाड़ीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए। यो विश्वकपका लागि फिफाले एउटा नयाँ र कड़ा नियम लागू गरेको छ। नियम अनुसार यदि कुनै खेलाड़ीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख हात पाखुरा वा जर्सीले छोपेर विपक्षी खेलाड़ीलाई केही भन्छ भने उसलाई सीधै रातो कार्ड दिइनेछ। समूह डीमा टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग 2 गोलले र पारागोई आयोजक अमेरिकासँग 4-1 गोलको फराकिलो अन्तरले पराजित भएको थियो। अमेरिका नकआउट चरणमा पुग्दा समान 3 अंक रहेको अस्ट्रेलिया दोस्रो र पारागोई तेस्रो स्थानमा छ। लगातार दोस्रो हारसँगै टर्की बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने 11 बजे नेदरल्याण्डस र स्वीडेन बीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। महाधिवेशन अघि राजसोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथी नख पर्व मनाउँदै साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी पहिलो चरणमा कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य कतारले उपहार दिएको बोइङ विमान अब एयर फोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक र विश्वकप फुटबलमा 10 खेलाड़ीमा सीमित पारागोईले टर्कीलाई 1 गोलले हरायो मुख छोपेका कारण मिगुएललाई रातो कार्ड।

0: कागज के में छी वा
1: आ झिलकाई
0: के पर्सनल नम्बर ब्लक लै वा दिए
1: पर्सनल मोबाइल नम्बर मे उनीयो टेलिकमर बे अफिसरी आइ र ब्लक लै र खलखाई
0: अनि बैंगरी
1: बैंगरी
0: आ
1: चार चाहिँ तली लगपर्दी
0: समलल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाई भिसा आफैन बैंक देबिनी जानकारी पिन परिम दे आफैन बैंक खातैन जानकारी अरुइन योरी थोनी दक्या सचेत तल परिम
1: सतर्क तन ठगी तब्द क्या जोगी न
2: सिद्धार्थ बैंक क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
4: हतार हतारमा छोराको बिहे आटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
5: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
4: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ
5: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
4: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
5: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
4: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
5: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
4: मोबाइल नम्बर 9806641870 र 9865494497
5: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
7: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
7: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
6: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
7: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
6: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963 9855054 र 9808447723
8: लौ हेर आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
8: कहाँ जानु भयो र एकै ठाउँमा नभेट्नु भएको एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल ल ठिकै छुट्टेछ टिपेर देऊ त म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
8: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी
5: मोबाइल नम्बर 9847621380
9: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
10: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
9: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
11: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
10: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
11: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
12: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।

0: हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443432।
1: मूल्य होइन स्वास्थ्य रोजौ। हार्दिक निमन्त्रणा।
0: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू
0: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
1: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
0: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
1: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
0: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा, दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
1: भगवानको 9 अधिवासहरू 6, 7 र 8 हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
0: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
1: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार, वालिङ आठ बगाले टोल।
0: मोबाइल नम्बर 9855027966, 9855401126 र 9860081136।
2: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443331, मोबाइल 9855053131।
3: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
4: उमेरले नेटो काट्न थालिसके, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
2: सम्पर्क फोन नम्बर 0363414624।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाली पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पदेना तर्फ जाने बाटोमा कुनाको साइडमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
3: मुटुको जाँच, ईसीजी सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
3: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
3: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
3: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नख गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0364140051, मोबाइल 9856052049।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
3: चिया कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
3: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
6: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
3: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।

0: दिदी पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
1: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
0: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
1: ए साँच्चै हो र? ल ल त्यसो भए त म त्यही गइहाले।
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा।
0: मोबाइल 9856309888 र 9856555988।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
0: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
0: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आम खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान: वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
0: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
0: फोन 0364142558।
1: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
1: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
1: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
1: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
1: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
1: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
1: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
1: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डा
2: डाक्टर किरण गुरुङ, फोन नम्बर 0365 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
4: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
4: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
4: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
4: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
4: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
4: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
4: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
4: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुमत ना अहिले हाम्रो गर्नेमा एक बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिकुला 105.4
1: सादर निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार। समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा। यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्यास डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे। सम्पर्क मोबाइल 98560-86143।
2: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर

0: पनि लाग्ने हो, धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एक रुममा जाऊ न त, त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बङ्गुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
2: गरिमा एग्रो वालिङ 8 मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 98560 51068 र 98637 70771।
2: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

साधारण निमंत्रण यस वालिङ उद्योग वाणिज्य संघ को 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य ज्यूहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा।

0: to all.
1: Banking Khaimat Billy. Chodi ATM, mobile day, internet, banking, gope bioran ari. Khaim Billy. Toi madhyam kyare, nyo de pre. Chali jankari, ri vishya, nyo kolpordimo. Chamay nyo tukdil khamo. Bangarwe karmachari vira, nyo de pre. Bioran ri vishya. Bangdi Nil Bordimo, Nyo Tani, Satra Tana, Tedrika Bachena, Siddhartha Bangar Kali, John Hitari Jari Sandesh,
2: Siddhartha Bank, Sambandha, Sadai Bharilai.
3: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
4: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउमा पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
3: ल चिन्तै नलिनुस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट एक्जाम हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छप मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यसै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
4: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
3: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 होइन के भयो किन बन्द भएको गाडी
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
3: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
3: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
5: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
6: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर चिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
3: फोन नम्बर 0364-41-502 मोबाइल 98560-40502 र 98460-51401
7: दिदी तपाईं यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
8: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
7: दिदी यसरी चुरोट खाँदा तपाईलाई त असर गर्यो गर्यो तपाईँको पेट भित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
8: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
9: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज
3: ओ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ
10: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
10: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास नेल जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
10: सम्पर्क मोबाइल 9842698145।
3: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौं प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।

0: नमस्कार हल्दार साहब, क्यानम तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भनेर सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनु भयो क्या हो?
1: क्यानम पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध,
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-5872-788।
4: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
4: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
4: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-441-246, मोबाइल 98-560-50-119 र 98-560-33-246। पर्सन मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर SK जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 98-560-27-971 र 98-461-146। 0800-006-666।
4: स्मरण रखोस डाक्टर आउने दिन यही असार 6 गते शनिवार। हार्दिक निमन्त्रणा।
7: भगवान श्री हरि तथा समस्त पितृहरूको आशीर्वाद स्वरूप मिति 2026 साल कार्तिक 23 गते गोलोकवासी मुर मर्दन बगाले ढाडे बगालेको सत् संकल्पमा विक्रम सम्बत 1994 साल श्री पञ्चमीमा स्थापित श्री गणेश लक्ष्मी नारायण मन्दिरलाई पुननिर्माण गरी समय सापेक्ष युगानुकूल भव्य र दिव्य प्रभु निवास निर्माण गरी प्राण प्रतिष्ठा गरी भगवानको विग्रहहरूलाई स्थापित गर्ने वैदिक अनुष्ठानमा यहाँ र यहाँको सपरिवार उपस्थित भई भगवत सेवा एवं प्रसाद ग्रहणका लागि हार्दिक अनुरोध गर्दछौ।
4: कार्यक्रमहरू
7: यही असार 5 गते शुक्रबार पूर्वाङ्ग तयारी,
4: असार 6 गते शनिबार पूजन प्रारम्भ एवं अधिवास,
7: असार 7 गते आइतबार जप पाठ एवं अधिवास,
4: असार 8 गते सोमबार विशेष रथ यात्रा नगर परिक्रमा एवं प्राण प्रतिष्ठा साथै भण्डारा प्रसाद वितरण भगवान दर्शन,
7: असार 8 गते सोमबार बिहान 9 बजे रथ यात्रा दिउँसो 12 बजे पट खुल्ला भगवान दर्शन प्रसादको लागि भण्डारा खुल्ला गरिनेछ।
4: भगवानको 9 अधिवासहरू 6, 7 र 8 मा हुने हुँदा सेवामा सहभागी हुन सक्नुहुनेछ।
7: नोट, आजीवन वैष्ठी ब्रह्मचारी महादेव पुत्र कुमारजीको जन्म विशेष रथ यात्रा महामहोत्सव सम्पन्न हुनेछ।
4: संकल्पकर्ता तथा आयोजक समस्त बगाले परिवार वालिङ 8 बगाले टोल,
7: मोबाइल नम्बर 9856-27966, 9856-40126 र 9860-81136। स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30829।

0: मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रुफ राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635905025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउली मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
5: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू: ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, छारी रोग वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
5: साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पोल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन नम्बर 0364146006, मोबाइल 9856 6060 55266।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिवार।
5: मृदी स्वास्थ्य क्लिनिकमा डाक्टर आउने सूचना।
0: यही असार 6 गते शनिवारका दिन
5: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ।
0: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
7: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काफलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0063441087, मोबाइल 9469701747।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिवार।
8: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
9: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
8: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
10: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
9: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन। यता भाइको नि यस्तै छ भन्दैछन्।
10: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
11: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
12: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
11: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
12: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
11: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
12: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
11: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
12: मोबाइल नम्बर 9647621380।
13: ए नानी, त्यो पानी नपिऊ त।
14: किन र काका?
13: त्यो पानी फोहोर छ।
14: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
15: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुनत ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ट्ज।
1: समी चो 14 के में बोधे लोटी पड़ी रो बैंगे ने विवरण पी भी है मुई खाता लिख खाई हमरो
2: खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
3: आंगी समी जो लोटरी पड़ी हूँ छापता ही गुरी
2: बढ़ दी आ बढ़ दी बल लोटरी खाली पड़ी बा सहेली मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बनी वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बनी आरी
1: सतर्कता ना छापने से क्या फर्क ना
3: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
4: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
5: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
4: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
5: गोल्ड स्टार को आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोकैमा गोल्ड स्टार कंपनी का पार्टी सुज स्कूल तथा अफिशियल सुज स्पोर्ट्स सुज लेडीज जेन्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ
4: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नया बजार चोक प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी मोबाइल 9849618921 र 9862439399
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनी का सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855054963

0: 104 र 98 028 47 723।
1: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
2: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
1: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 98 015 23 050, सहयोगका लागि मोबाइल 98 015 23 051।
3: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
6: यमहा बेस्ट एक्सचेन्ज, अझै ज्यादा अझै धेरै। यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि। यमहा लैजाऊ घरमा नागरिकताकै भरमा। 2 वर्ष ट्याक्स फ्री, राइड फ्री, अट्र्याक्टिभ क्यास डिस्काउन्ट, हाई भ्यालु एडिसन, फ्री हेलमेट, स्पट एक्सचेन्ज, इजी फाइनान्स। थप जानकारीको लागि सुलोसन अटो सेल्स, वालिङ 10 भकुन्दे। सम्पर्क मोबाइल 98560-86143।
7: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
6: यही असार 6 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ।
7: यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान च्यातिएको, नङ गडेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामी हरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-0051, मोबाइल 98560-5249-49।
6: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 063-44-3031, मोबाइल 98560-55-331।
7: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
11: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
4: सम्पर्क फोन नम्बर 0367 41 6024

0: के तपाईलाई गौशाला गरौंसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
1: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौंसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 98560075656 र 98466056।

0: भाई तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमेट प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162023।
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार छ गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धुत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो, फोन 0363-441-44, मोबाइल 9960-81-173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए आसरा, किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ सर मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 98-460-21-629 र 98-461-68-251।
8: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
9: हैन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइ रहनु भएको त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन, फिजिसियन, मुठ रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
10: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9556085667।
11: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
12: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
11: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
11: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
11: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच, ईसीजी सेवा,
11: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
11: चिरफार गर्ने,
12: थाइराइड जाँच,
11: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
11: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 7364141087, मोबाइल 9846701747।
9: चा कस्तो सास गनाएको तिम्रो त,
13: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
9: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
13: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
9: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
14: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9846648622 र 9921447029।

0: आज बल्ल चित्त बुझ्दै जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असार 6 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी बढ्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुखा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क छायाक्षेत्र फार्मेसी, वालिङ 8 खेल मैदान जाने बाटो। फोन 063-441-0044, मोबाइल 98460-81173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
4: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
5: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
4: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
5: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
5: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
5: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
4: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
5: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
5: फोन 063-44-600।
6: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
7: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
6: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
7: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
8: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
2: मोबाइल 98560-39988 र 98560-55988।
9: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
10: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
9: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
10: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
9: मोबाइल 98135 56496।

0: No! No! No!
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-412-133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
7: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
9: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरुन्तै बदलौं,
3: कहीँ कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खानेपानी कर्मचारीलाई तुरन्त खबर गरौं।
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
9: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
10: रेडियो आदिखोला 105.4

0: मैं अहिले हाम्रो गर्नेमा तीन बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
3: Radio Adikola, Exipans Topluchar.
4: Wherever you are, stay connected with the wider world with the
5: तब्बे भन्दै सन् 2025 को मध्येसम्म विश्वभर झण्डै पाउने 12 करोड़ मानिस विस्थापित शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै नेपाल खबरमा अब पूरा खबर। चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैंची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। नेपालमा वार्षिक 2.65 करोड़ किलो चिया उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रमशक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनुपर्ने व्यवस्था थियो भने यस वर्ष सम परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिला सुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसोम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रेका पर्यटक यस वर्ष 11 महिना

0: हालतमै भित्रिएका छन्। मुस्ताङले राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसन सड़क भएर मुस्ताङ भित्रनी नाकामा पर्ने घाँसामा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा दुई पाङ्रे सहित 151,160 गाड़ी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढ़ेको छ। लगातार चार दिन सार्वजनिक विदा परेको जेठ तेस्रो हप्ता नेपाली पर्यटकको रोजाईमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसन सड़कमा पर्ने बेनी गलेश्वर तातोपानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महवीरमा आफ्नै काक्रोबारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीम प्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गुमाइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रको खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते दुईजनालाई उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। अब विदेशको खबर। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायत देशमा चलिरहेको संकटले लाखौंलाई घर बहार छाड्न बाध्य बनाएको हो। राष्ट्रसंघका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिलिने र बाल बालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसंघले विश्वभरका सरकार छात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 तारीकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन् यसले शरणार्थीहरूलाई काम शिक्षा आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार पाउने 11 बजे ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराति जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 6:45 इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान 10:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरण पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका। सरकार सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने। कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई। प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी। बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे। नेपाली र भारतीयहरूको रोजाईको गन्तव्य बन्दै। सन् 2025 मध्यसम्म विश्वभर झण्डै 12.5 करोड़ मानिस विस्थापित। शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।

0: रेडियो आधी खुला 105.4
1: यमहा बेस्ट एक्सचेंज अझै ज्यादा अझै धेरै यही असार 7 गते देखि 12 गते सम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्र्याक्टिभ क्याश डिस्काउन्ट हाई भ्यालु एडिसन फ्री हेलमेट स्पट एक्सचेंज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560-86143।
2: सामाजिक सञ्जाल जी छानले जाजीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिंक खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजित बिमिलो खन यामो बिमारी छानले खोना दे खुल्दिउ वेबसाइट एना यूआरएल चेक लना आक्षेप घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परेमो नुई तोय तारी शंख लैदी भिसा बैंगरी यही मरी तुरन्त खबर लना
3: सतर्क तन ठगे तब त क्या जोगिना
4: सिद्धार्थ बैंगर क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
6: हतार हतारमा छोराको बिहे आँटियो अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
7: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
6: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ
7: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
6: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
7: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
6: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
7: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
6: मोबाइल नम्बर 98060-41870 र 98065-94497
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9847918921 र 9862439390
2: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
3: बिग्रीका बनाएर कुनै भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
2: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468 32809 र 9856501

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, KYC अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: होइन, यही चौपाटीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
4: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33, 33, 64, 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने। मोबाइल 9855051068 र 9836770771।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
6: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-76044।
6: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: ओ माइलाबा बिरामी हुनु भयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एसए अहेबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: बुढी यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भरपर्दो सेवा
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पधेरा तर्फ जाने बाटोमा कुनाको साइडमा
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137
0: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: सरा किन बोलाको मलाई?
1: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ मेदी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846554123 र 9806161052।
4: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयौ?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9462698145।
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
4: त्यति कुरामा नि यति धेरै तनाव? भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
6: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
7: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
8: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
7: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
8: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
9: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
8: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
9: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट चरण गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: साधारण निमन्त्रणा यस वालिङ उद्योग वाणिज्य संघको 19 साधारण सभा एवं 9 अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल, सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल बिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बयरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौँ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
3: आहा, कति राम्रो हो बालिनाले, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: यस समयको साथमा जितु सुनचादी पसल
1: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी १५ तर्फ जाने बाटोमा कुनाको साइडमा
2: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला
0: अहिले हाम्रो गर्नेमा ४ बजेको छ
4: यस समयको

0: होइन यो त 7.5 मेगाहर्जको रेडियो आदि खोलेर
1: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला एफएम 105.4।

0: कागज के में थी वा
1: झिलकाई क्यों पर्सनल नंबर ब्लॉक लाई वधी
2: पर्सनल मोबाइल नंबर में उन्हीं टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रखल खाई
0: अनि बैंगरी
2: बैंगरी
0: आ
2: चार सही तली लग पड़ दी
0: सम लालपति ना आप ही ना मोबाइल नंबर फिर दिया बदेरा ब्लॉक तैयार विषय आप ही ना बैंक दे बिनी जानकारी पिन पर हिम दे आप ही ना बैंक खाते ही ना जानकारी और ही ना योरी थोनी दक्या सचेत तल पर हिम
2: सतर्क तना ठगी तब दक्या जोगी ना
3: सिद्धार्थ बैंक क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदै भरी लाई
5: फ्रिज बिग्रिएर सब्जीहरु सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
6: होइन के भयो र किन हल्लाखोर गरेको हो
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
6: ए कुरो त्यस्तो भयो पिर नगर न विगत नौ वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन सिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
6: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9855104 र 9008447723
7: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
8: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
7: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
8: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
7: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 6363-91-004
10: सम्पर्क मोबाइल 97484-34484
11: चिउरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सन्ध्या
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक कालादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364-33331 मोबाइल 9856055331
13: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
14: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
15: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन
14: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए

0: हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03-6441-6024।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो हो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा, दारी मुन्द्रे, हिमालय हिली भ्यू रिसोर्ट, मोबाइल 98560-0756 र 98460-0756।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमेट प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861179076 र 9817682।
3: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
4: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन, अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु।
5: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि।
8: उपलब्ध सेवाहरू:
9: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9860216629 र 9841868251।
10: पलङ, लोबे, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
11: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु, बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
10: बाबा फर्निचर, वालिङ 10 भकुण्डे।
11: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9855631966।
12: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त?
12: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9560585667।

0: आदर निमंत्रण इस वालिंग उद्योग वाणिज्य संघ को 19वां साधारण सभा एवं नवौं अधिवेशन तथा निर्वाचन निम्न कार्यक्रम बमोजिम हुने भएकोले सम्पूर्ण साधारण सदस्य जीवहरू लगायत सम्बन्ध सबैमा सूचना एवं निमन्त्रणा पठाइसकिएको छ। कथम कदाचित सूचना एवं निमन्त्रणा प्राप्त नगरेको भएमा यसै सूचनालाई निमन्त्रणा मानि निम्न मिति समय र स्थानमा यहाँहरूको गरिमामय उपस्थितिको लागि साधारण निमन्त्रणा गर्दछौ। मिति यही असार 12 गते शुक्रबार, समय दिनको ठिक 12:30 बजे ठिक समयमा कार्यक्रम शुरू हुनेछ। स्थान वालिङ उद्योग वाणिज्य संघको बहुउद्देश्य सामुदायिक सभा हल सिटी हल। कार्यक्रमहरू समुद्घाटन समारोह 12:45 बजेदेखि, दिवा खाजाको समय 20 मिनट मात्र। बन्द सत्रको कार्यक्रमहरू बन्द सत्र सकिएपछि निर्वाचन सम्बन्धी कार्यक्रम प्रारम्भ हुनेछ। वालिङ उद्योग वाणिज्य संघ वालिङ स्याङ्जा। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98436640।
1: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
2: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
2: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
1: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।
3: चिया कस्तो सास गनाएको तिम्रो त?
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
3: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
3: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 98465-48622 र 98241-40029।
3: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
3: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
3: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
3: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 98460-86005।

0: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
1: सावधान, तपाईहरु पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नु होला।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
3: पर्सनल मेडिको फर्मा भिरकुट बैरघारीमा डाक्टर आउने सूचना।
4: यही असार 6 गते शनिबारका दिन
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ।
4: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक रोग वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
6: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले, मोबाइल 98 5607971 र 98 4160086।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही असार 6 गते शनिबार।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमएफ, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0363 44 6 100।
4: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
9: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।
4: फर्निचरको सामानहरू दिदी? त्यस्तो हो भने वालिङ एक रामबासम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
9: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
10: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856039988 र 9856055988।
11: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
12: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
11: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
12: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
11: मोबाइल 9135564496।
13: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
14: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
13: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
14: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
13: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
14: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
13: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
14: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 0363-440-594।
15: रेडियो आदि खुला 105.4।
16: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
17: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
16: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
17: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
18: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
17: सम्पर्क स्थान: वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0363412133।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल पालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एण्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट भीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
3: रेडियो आदिखोला 105.4।
1: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
5: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
4: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
6: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
4: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
6: हो र? अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को टेल ब्रान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
1: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
7: छिटो भनेको वर्ल्ड लिङ्क। अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
8: यस समयको साथमा जितु सुनचादी पसल
9: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
8: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
10: ब्याङ्की खैमत बिली चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्की गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यौ देप्रे छली जानकारी री विषया न्यौ कल पर्दिमो चमै न्यौ ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यौ देप्रे विवरण री विषया ब्याङ्की निल पर्दिमो न्यौ तानी सतर्क तना ठैद्रिक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
10: चौधरी एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्की गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यौ देप्रे छली जानकारी री विषया न्यौ कल पर्दिमो चमै न्यौ ठगदिल खा

0: गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुम कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
0: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494997।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849618921 र 9862439390।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानुभयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पिमा डुम्री पङ्गेनी।
3: मोबाइल नम्बर 9847721380।
4: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468 32809 र 9856055271।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9856054313 र 9841443842।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो, म पनि हजुर सँगै जान्छु है।
2: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ 8 मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज जिटेन, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 9856051068 र 9836707071।
0: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: ओ माइलाबा, बिरामी हुनु भयो कि कसो?
3: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
2: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा। डाक्टर आउने सूचना, प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
3: पुनश्च फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
2: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी, जगत रोड, फोन नम्बर 98464-85411।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: ए असरा, किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-61-52।
6: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनु हुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-68-251।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856-50119 र 9856-33-246।
2: हजुर बुवा, यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857-62-866 र 9847-29-866।
0: पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-4141-469 र 063-4141-268।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
6: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: कृष्णा, अहिले हाम्रो गर्नेमा
1: ए समयको साथमा जितु सुनचादी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको पाँच घर अगाडि जैसी पन्ध्र तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4
3: रेडियो आदि खोला 105.4
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
4: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैंसित बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता न

0: छ हामीलाई।
1: अमेरिका र इरानबीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिने सचेत रहेको भनाई।
2: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड र स्वीडेन खेल्दै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ। रासोपाको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। ती मूल्य मान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने भन्दै उहाँले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्वपूर्ण रहेको बताउनुभयो। यस्तै सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनमा सहभागी हुनका लागि 3,990 जना प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 रूपियाँको दरले प्रतिनिधिहरूबाट मात्रै 1,99,50,000 रूपियाँ उठेको भन्दै रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन नगरेको बताउनु भएको छ। संचारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरेको दावी गर्नुभयो। रासोपाका नेता तथा कार्यकर्ताहरू यातायात र आवासको व्यवस्था आफै गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाको भनाइ छ। रासोपाको प्रथम महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।
2: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मंगिर 26, 27 र 28 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। आज पारित निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15-24 गतेसम्म 7 प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। राप्रपाले कार्तिक 11-30 गते भित्र सबै जिल्लाका प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूलाई विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गरी मंगिर 7 गतेभित्र केन्द्रमा पठाउन भनेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्याख्या पार्टीले गरेको छ।
1: प्रमुख प्रतिपक्षी दल

0: पालिका आंग्री संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। यस्तै नेता अभिषेक प्रताप शाहले सरकारको शुरूआती 100 दिन अर्थात हनीमून पीरियड सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो। उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो। नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै नेपाली कांग्रेसले सरकारका काम कार्यवाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो।
1: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यसअघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने

0: अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैची प्लाईवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाई छ। उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन, तर अहिले भारतले उच्च जोखिमयुक्त वर्गका रूपमा व्यवहार गरिरहेको छ। नेपालमा वार्षिक 2,65,00,000 किलो चिया उत्पादन हुने गरेको छ, जसमध्ये झण्डै 2 करोड़ किलो तराईमा र 65,00,000 किलो पहाड़ी भेगमा उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1,00,000 श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोड़िएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोड़िएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरेकाले यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको भनाई छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगत भन्दा बढ़ी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो हुने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभयो। गएको वैशाख 14 गतेदेखि शुरू भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए।
0: काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथि नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुङ्गे धारा जस्ता पानीका स्रोतहरू सरसफाई गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाई गर्ने नै यो पर्वको विशेषता हो। यस्तै यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबूत बनाउने जनविश्वास छ।
1: यसैबीच वर्षा र सहकालका देवताका रूपमा मानिने राप्तो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावला खेलमा भोटो जात्रा मनाइएको छ। मच्छिन्द्रनाथको रथ जावला खेल पुर्याएको 4थो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू जावला खेलमा पुग्नु भएको थियो। मणिक्यजडित भोटो अवलोकन गर्न जावला खेलमा सर्वसाधारणहरूको बाक्लो भीड़ लागेको छ भने गुठी संस्थानका प्रतिनिधिहरूले भोटो देखाएका हुन्। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टीका र प्रसाद पनि ग्रहण गर्नुभएको छ। भोटो देखाएसँगै काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथ यात्रा पनि समापन भएको छ। मच्छिन्द्रनाथको रथलाई रथबाट निकालेर खटमा राखेर बाजा गाजा सहित बुङमती लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाह समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन शुरू भएको जनविश्वास रहेको छ। वास्तविक हकदारले दावी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन पनि रहेको छ। यसबारेमा थप चर्चा केही बेरमा रंग दर्पण सुन्न सक्नुहुन्छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपति सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, सरकारको 100 दिनको समीक्षा गर्ने नेपाली कांग्रेसको निर्णय, नेपालको चिया भू राजनीतिक चपेटामा परेको उत्पादकहरूको शंका, जावला खेलमा रातो मसिन्नाथको भोटो देखाइयो लगायतका खबर प्रस्तुत गर्यो
0: नेपाल दर्पणमा। अब बाँकी खबर। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धु पाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महभीरमा आफ्नै काक्रोबारीमा बाँदर थपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर थपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो।
1: यसैबीच उदयपुरमा स्कूल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दीवास नगरपालिकाका 55 वर्षका विमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कूलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सड़कबाट तल झरेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: सातवटा महिला सहकारीहरूले कृषिमा 12 करोड़ रूपियाँ बराबरको लगानी प्रस्ताव गरेका छन्। कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका 7 महिला सहकारीले हेफर इन्टरनेशनल नेपालको पहलमा भएको फार्म टू फाइनान्स राष्ट्रिय पिचिङ कार्यक्रममा बैंक तथा वित्तीय संस्थासँग 20 लाखदेखि 4 करोड़ रूपियाँसम्मको ऋण माग गरेका हुन्। ग्लोबल आयामी बैंक, लक्ष्मी सनराइज बैंक लगायतका संस्थाले ऋण लगानी गर्न तत्परता देखाएका छन् भने एक्विस्टा नेपालले 9 करोड़ रूपियाँको अग्रिम खरीद सम्झौता गरेको छ। कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ़ बनाउन सहकारीमा आधारित वित्तीय प्रणाली अपरिहार्य रहेको बताउनुभयो। यस्तै हेफर इन्टरनेशनलका निर्देशक डाक्टर तीर्थराज रेग्मीले साना किसानलाई वित्तीय पहुँचसँग जोड्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रममा 18 जिल्लाका 300 भन्दा बढ़ी सहकारी बेच प्रतिस्पर्धा भएको थियो। सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका छन्।
1: बितेको 11 महिनामा 7 लाख भन्दा धेरै पर्यटक बेनी जोमसुम सड़क भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सीमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार भएको साउनदेखि जेठसम्म 7,05,754 जना पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। उनीहरूमध्ये 2,44,830 जना विदेशी पर्यटक हुन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सड़क भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाड़ी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रेसहित 1,51,160 गाड़ी मुस्ताङ प्रवेश गरेका छन्। पर्यटकको चापका कारण बेनी जोमसुम सड़कमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराव हुने गरेका छन्। वैशाख सेतमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ़ने गरेको छ।
0: शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय यूएनएचसीआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढ़ी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कंगो लगायतका देशमा चलिरहेको संकटले लाखौंलाई घरबार छाड्न बाध्य बनाएको हो। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीड़नका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जून 20 यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन्। यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
1: झापाको अर्जुन धारा नगरपालिका नौमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिको कछुवा संरक्षण गरिएको छ। देशभर पाइने कछुवाका प्रजाति मध्ये झण्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी सहित स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा अहिले देशभर पाइने कुल प्रजातिको 50% भन्दा धेरै अर्थात 10 प्रजातिका झण्डै 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति संकटापन्न अवस्थाको भुइँ कछुवाको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक वासस्थान पुनर्स्थापना गर्दै आएको छ। नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानीसोर जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा सल्लेख

0: हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। इरान र अमेरिका बीच स्विजरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुग्नु भएको छ। मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरान र अमेरिका बीच शुक्रबार स्विजरल्याण्डमा वार्ता हुने तय भएको थियो, तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसूद पेजेन्सकियानले इरानबाट विद्युतीय प्रतिमामा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। सहित ईरानी संचार माध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिका बीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायली गठबन्धनले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनी र कयौं वरिष्ठ सैन्य कमाण्डरको ज्यान गएको थियो। इरानले अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहिबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने वृहत सम्झौतामा थप वार्ता गर्नु हो।
1: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्याण्डस र स्वीडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार 11:15 ह्युस्टनमा हुनेछ। नेदरल्याण्डसले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्वीडेन नकआउट चरणमा पुग्नेछ। स्वीडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराती समूह ईका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समय अनुसार राति 14:45 शुरू हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुरा काओलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। यस्तै भोलि बिहान 6:15 समूह इक्वेडर र कुरा काओ खेल्दैछन्। यसै गरी भोलि बिहान 10:00 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरण पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्याण्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रंग दर्पणको पालो।
2: आजको रंग दर्पण वर्षा र सहकालका देवता करूणामय रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रामा केन्द्रित छ। ललितपुरको जावलाखेल चोकमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको रमझम छ। टाढा टाढाबाट आएका भक्तजनहरूको भीड़ पहेलो र रातो रंगका ध्वजा पताकाले रंगिएका मच्छिन्द्रनाथ र मीननाथका रथ अनि कपूर र धूपको सुगन्धले सिंगो वातावरण मन्त्रमुग्ध बनेको छ। घण्टको ध्वनिसँगै नेवारी भाषामा गुठियार र भक्तजनहरूले गरिरहेको भजन कीर्तनले जावलाखेल चोकलाई एउटा पवित्र धार्मिक केन्द्र बनाएको छ। जावला खेलको खुला चौरको बीच भागमा 32 हात अग्लो हरियो जंगली लहरा र काठै काठले बनेको विशाल रथ ठिङ्ग उभिएको छ। रातो कपड़ा र सल्ला र धुपीका हाँगाहरूले सजाइएको यो रथको टुप्पोमा रहेको गजुर आकाशतर्फ फर्किएको छ। रथको अघिल्लो भागमा फूलपाती र अक्षताले पूजा गर्दै आशीर्वाद लिनेहरूको ठूलो घुइचो छ। रथको वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो घेरा छ भने ठाउँ ठाउँमा बसेर जप र भजन गाउनेहरूले वातावरणलाई आध्यात्मिक बनाएका छन्। दर्शन गर्न आउनुभएकी ललितपुर पाटनकी पूजा श्रेष्ठ,
3: आज चाहिँ मेनली यो रथ राखेको तल एउटा खाल्चोमा पनि एउटा भगवान छ होइन, सो त्यहाँ भगवान थानमा चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ पूजा गरेर अनि मसेन्द्रनाथ अनि मीननाथको रथमा पनि पूजा गरेर बत्ती बालेर चाहिँ आज नेवार समुदायमा चाहिँ अब ज्याउला जात्रा भनेर मनाइन्छ। अनि घर परिवारमा आफन्तहरू छरछिमेकीहरूसँग चाहिँ अब समयहरू खाएर होइन आजको चाहिँ जात्रा मनाउँछ। अब भगवान

0: परिसरमा शर्मा विराजमान हुनुहुन्छ भने चाहिँ एउटा पोजिटिभ भाइबहरू आउँछ। आज लास्ट डे भयो होइन, अब बिहान अब पूजा गरेर आज भगवान्लाई विदाई गर्छ।
1: किम्बदन्ती अनुसार कर्कोटक नागराजकी पत्नीको आँखा निको पारिदिए बापत एक ज्यापु किसानले उपहार स्वरूप एउटा हीरा जडित भोटो पाएका थिए, तर बहुमूल्य भोटोलाई एउटा ख्याक अर्थात भूतले चोर्यो। पछि मच्छिन्द्रनाथको जात्राका क्रममा ख्याक र किसान बीच भोटोको स्वामित्वलाई लिएर झगडा भयो। कसैले पनि न्यायपूर्ण फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दीौं बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाणसहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाईमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आऊ र लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजाआजा गरेर समयावधि अर्थात खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जाउलाखेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भीड़ देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हीरा जडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट शुरू भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जावलाखेल आइपुग्दा झण्डै दुई महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको शुरूआत हो। जहाँ भोटो देखाइसकेपछि यी करूणामयी देवतालाई खटमा राखेर पूर्ण मूलघर अर्थात बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन:
2: आनन्द चाहिँ लाग्छ, देवता आउँदाखेरि चाहिँ दर्शन गर्न पाउँदाखेरि आनन्द चाहिँ आउँछ, मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
1: असार लागेसँगै एकातिर मानव रोपेर मुरी उब्जाउने चटारो शुरू हुँदैछ, अर्कातिर शहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाई हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जावलाखेलको भूइँमा छरिएका अबीरका रंगहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जावलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ:
3: गभर्नमेन्टले किन हेर्नुपर्छ, हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो, हामीसँग चिनाउने संरक्षण गर्न हामी जनता छँदैछौ। तपाईँको बजेट उठाउनु पर्यो यसमा संस्कृति जोगाउनको लागि, तर छ तर त्यति मात्रमा छैन, पर्याप्त देखिसकेको छैन। गभर्नमेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ।
4: रंग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने राष्ट्रपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा संकलन गर्ने क्रम रोकेको राष्ट्रपाको दावी,
4: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैची लगायतमा पनि संकट आउन सक्ने,
1: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने,
4: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
1: र विश्वकप फुटबलमा आज राति नेदरल्याण्ड्स र स्वीडेन खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandhikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङमा नगरव्यापी व्यक्तित्व कला प्रतियोगितामा साइन ब्लेजकी पराजुली प्रथम, 98 रचना वाचन श्रृंखला सम्पन्न। आँधी खुला गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता, कालीगण्डकी गाउँपालिकामा विदेश होइन बिजनेस अभियान, र गोल्मीको धुकुट गाउँपालिकाद्वारा उत्पादनमा आधारित पुरस्कार मार्फत विभिन्न विधाका कृषकलाई पुरस्कृत। आँधी खुला खबर अब विस्तारमा। स्याङ्जाको वालिङमा हाम्रो संस्कार र संस्कृति विषयक व्यक्तित्व कला प्रतियोगिता गरिएको छ। मोहनी शरण स्मृति प्रतिष्ठान वालिङ 8 ले वालिङ नगरपालिका व्यापी माध्यमिक विद्यालय स्तरीय व्यक्तित्व कला प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगितामा साइन ब्लेज इन्टरनेशनल एकाडेमी वालिङ 8 का सूचना पराजुली प्रथम हुनुभएको छ। प्रथम स्थान हासिल गरेसँगै पराजुली नगद 3,000 सहित प्रमाणपत्रले पुरस्कृत हुनुभयो। त्यस्तै गरी पुरामित भवानी मावि वालिङ 10 का, फुलबारीकी सिमरन नेउपानी द्वितीय र पानीयसका सुकृत्य श्रेष्ठ तृतीय हुनुभएको छ। यस्तै समृद्धि पौडेल, उपलोपेको मावि, रूबी रेग्मी, अर्मादी आवश्य मावि र सन्देश पराजुली, पिस्तुन मावि गरी 3 जनाले सान्त्वना भएका छन्। द्वितीय र तृतीय हुनेले क्रमशः 2,000 र 1,000 नगद पुरस्कार प्राप्त गरे भने सान्त्वना हुनेले 500 को साथमा प्रमाणपत्रले पुरस्कृत भएका छन्। कार्यक्रममा प्राध्यापक डाक्टर शालिकराम सुवेदीले व्यक्तित्व कलाले व्यक्तित्व विकास गराउने बताउनुभयो। विद्यालय स्तरबाट व्यक्तित्व कला लगायतका कार्यक्रम गरिनुले उनीहरूको व्यक्तित्व विकासमा टेवा पुग्ने भन्दै आयोजकले सराहनीय कार्य गरेको बताउनुभयो। संस्कार र संस्कृतिको सन्दर्भमा डाक्टर सुवेदीले हामी कुनै पनि कर्म नगरी रहन नसक्ने बताउनुभयो। शास्त्रमा उल्लेख गरिए अनुसार मानव जीवनमा 2 प्रकारको कर्म हुने प्राध्यापक डाक्टर सुवेदीले बताउनुभयो। व्यक्तित्व कला प्रतियोगितामा बेसजरा साहित्य प्रतिष्ठानद्वारा आफ्नो मासिक नियमित रचना वाचनको 98 श्रृंखला पनि समावेश गरिएको थियो। कार्यक्रममा स्रष्टाहरू कमला अधिकारी, भोजकुमारी पाण्डे, दमकुमारी बगाले, ठाकुर सुवेदी, नीलकण्ठ लम्साल, सावित्री अर्याल रेग्मी, लेखनाथ काफ्ले, ढालबहादुर केसी, सनत गैरे, ध्रुवप्रसाद शर्मा पंगिनी, इन्द्रप्रसाद पाठक र सिमरन नेपानी लगायतले आफ्ना उत्कृष्ट रचनाहरू वाचन गर्नुभयो। कार्यक्रम मोहनी शरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि चोलाकान्त अर्याल, पुरामृत भवानी माविका प्रधान अध्यापक दीपक लम्साल, माता पिता प्रतिष्ठान का अध्यक्ष श्यामप्रसाद ढुंगाना, बेसजराज साहित्य प्रतिष्ठानका अध्यक्ष यमकान्त खनाल लगायत शिक्षा प्रेमी, साहित्यकार र स्थानीयको सहभागिता थियो। बेसजराज साहित्य प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगिताका लागि वालिङ नगरपालिकाले आर्थिक सहयोग गरेको थियो। कार्यक्रममा नगरपालिकाका 13 वटा विद्यालयका 23 जना विद्यार्थीले सहभागिता जनाएका थिए। प्राध्यापक डाक्टर सुवेदी, यमकान्त खनाल र अनन्त अर्याल सम्मिलित निर्णायक मण्डलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। स्याङ्जाको आँधी खुला गाउँपालिकाले आगामी आर्थिक वर्ष 83-84 का लागि कृषिलाई विशेष प्राथमिकतामा राख्दै किसानमुखी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको 19 औं गाउँसभामा अध्यक्ष विश्वनाथ पौड्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा कृषक अनुकूलन, परिस्थिति, खेतबारीमा हाम्रो उपस्थिति भन्ने अवधारणालाई व्यवहारमा उतार्ने गरी विभिन्न कार्यक्रम अघि सारिएका छन्। उत्पादन बढ़ाउनेदेखि बजारीकरण, यान्त्रीकरण, सिंचाई बीमा, अनुदान र प्रविधि विस्तारका सम्मका कार्यक्रमहरू समेटिएका छन्। पालिकाले अब उत्पादनका आधारमा कृषकलाई अनुदान दिने व्यवस्था गर्नेछ। किसानको खेतबारी र गोठसम्म प्राविधिक सेवा पुर्याउने, कृषि यन्त्र र आधुनिक प्रविधिमा लागत साझेदारी गर्ने, किसानलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। स्थानीय स्तरमा सुन्तला, कागती, किवी, ड्रागन फ्रूट, एभोकाडो, अकबरी खुर्सानी, कफी, केरा, कुरिलो लगायतका उच्च मूल्यका बालीको व्यावसायिक उत्पादन विस्तार गरिने भएको छ। आँधी खोलाको पहिचान सुन्तला कागती अभियानलाई थप प्रभावकारी बनाउँदै बाँझो जमिन उपयोग गर्ने विशेष कार्यक्रम सञ्चालन नीति ल्याइएको छ। कृषि उत्पादन वृद्धि गर्न साना तथा मझौला सिंचाई आयोजना, थोपा सिंचाई, पाइपलाइन विस्तार र परम्परागत कुलो मर्मतलाई प्राथमिकता दिनेछ। माटो परीक्षण, बाली उपचार शिविर र रोग तथा किराको पहिचान र नियन्त्रणका लागि प्रयोगशाला सेवा समेत विस्तार गरिने भएको छ। किसान सूचीकरण कार्यक्रमलाई निरन्तरता दिँदै किसान परिचय पत्रलाई सेवा र सहुलियतसँग जोडिनेछ। कृषि सेवाहरूलाई क्रमशः डिजिटल बनाउँदै कृषि सूचना र बजार व्यवस्थापन प्रणाली कृषि एप पनि सञ्चालन गर्ने पालिकाको योजना छ। महिला तथा युवालाई कृषि र पशुपालन मार्फत आकर्षित गर्न मौरी पालन, च्याउ खेती, पुष्प व्यवसाय, व्यावसायिक पशुपालन र उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ। साथै दुग्ध उत्पादन, पशु स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान तथा पशुजन्य उत्पादनको बजारीकरणमा समेत विशेष जोड़ दिइएको छ। कृषकले लामो समयदेखि भोग्दै आएको बाँदर आतंक नियन्त्रणलाई पनि पालिकाले आगामी वर्षको प्राथमिकतामा राखेको छ। यसका लागि प्रभावकारी कानूनी व्यवस्था बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने उल्लेख गरेको छ। नेपालका युवा शक्ति विदेश पलायन भइरहेका बेला यहाँको एक पालिकाले भने विदेश होइन बिजनेस अभियान सञ्चालन गर्ने भएको छ। अध्ययन तथा रोजगारीको लागि दैनिक हजारौं युवा विदेश पलायन भइरहेको अवस्थामा युवा शक्तिलाई स्वदेशमै अवसर प्रदान गर्ने उद्देश्यले संज्ञाको कालीगण्डकी गाउँपालिकाले यस्तो नीति लिएको छ। आगामी आर्थिक वर्ष 2083-84 लागि विकास, सुशासन, पर्यटन, युवा उद्यमशीलता, वातावरण संरक्षण, स्वास्थ्य र सांस्कृतिक प्रवर्धनलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। पालिकाको 19 गाउँसभामा गाउँपालिका कार्यवाहका अध्यक्ष सावित्रा कोइरालाले गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा समृद्ध प्रविधि मैत्री, वातावरण मैत्री र आत्मनिर्भर कालीगण्डकी बनाउने लक्ष्य लिएको छ। नीति तथा कार्यक्रमलाई युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्रेरित गर्ने उद्देश्यले विदेश होइन बिजनेस भन्ने अभियान सञ्चालन गरिने उल्लेख छ। युवा उद्यमशीलता विकासको कार्यक्रम मार्फत स्वरोजगारका अवसरहरू विस्तार गरी वैदेशिक रोजगारीको विकल्पका रूपमा स्थानीय उद्यमलाई प्रवर्धन गरिने जनाइएको छ। सामाजिक सुधारतर्फ मदिरा तथा लागू पदार्थ दुर्व्यसनबाट प्रभावित व्यक्तिको पुनर्स्थापना, सुधारका लागि विद्यालय शिक्षा तथा रिहाब सेन्टर सञ्चालन गर्ने नीति लिएको छ। यसले कुलत नियन्त्रण र स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। बालबालिकाको प्रतिभा पहिचान र विकासका लागि प्रतिभा प्रस्फुटन ट्यालेन्ट शो कार्यक्रम सञ्चालन गरिनेछ। गाउँपालिकाले कला, साहित्य, संगीत, खेलकुद र सृजनात्मक क्षेत्रमा बालबालिकाको सहभागिता र क्षमता अभिवृद्धिमा जोड़ दिएको छ। संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै भाषा संस्कृतिको सम्मान, कालीगण्डकी गाउँपालिकाको शान भन्ने नारासहित सांस्कृतिक संघालय स्थापना गरिने भएको छ। विभिन्न जनजाति, भाषा, संस्कार, संस्कृति, चाडपर्व र मेलाको संरक्षण र सम्वर्धनका साथै आदिवासी जनजाति, दलित र अल्पसंख्यक समुदायको पहिचान जोगाउन विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटन र स्थानीय अर्थतन्त्रलाई मजबूत बनाउन घर घरमा रोजगार, होमस्टेबाट आर्थिक सुधार अभियान पनि सञ्चालन गरिने भएको छ। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: यमहा बेस्ट एक्सचेन्ज अझै ज्यादा अझै धेरै यही असार 7 गतेदेखि 12 गतेसम्म स्थान वालिङ 8 मुक्तिनाथ विकास बैंक अगाडि यमहा लैजाऊ घरमा नागरिकताकै भरमा 2 वर्ष ट्याक्स फ्री राइड फ्री अट्राक्टिभ क्यास डिस्काउन्ट हाई भ्याल्यू एडिसन फ्री हेलमेट स्पट एक्सचेन्ज इजी फाइनान्स थप जानकारीको लागि सुलोसन अटो सेल्स वालिङ 10 भकुन्डे सम्पर्क मोबाइल 98560-86143।
0: रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। उपल्लो मुस्ताङको लोकेघर दामोदरकुण्ड गाउँपालिका 1 मराङमा रहेको 8औं शताब्दीमा निर्मित विश्वकै पुरानो लोकेघर अर्थात घार गुम्बाको जीर्णद्वार भइरहेको छ। बौद्ध धर्मका महान गुरू रिम्पोछे पद्म सम्भवले बनाएको गुम्बा तथा आसपासका क्षेत्रका पुराना सम्पदा जीर्ण भएपछि गाउँपालिकाले वर्षेनी मरमत र संरक्षणको लागि बजेट विनियोजन गर्ने गरेको छ। चालु आर्थिक वर्ष 2082-83 सालमा गाउँपालिकाबाट गुम्बा क्षेत्रमा 60 लाखको लागतमा तिलिचन कन्स्ट्रक्सन प्रणालीसँग 56 ढुङ्गा बिछ्याउने काम भइरहेको छ। गाउँपालिकाले 3 वर्षमा लामा बस्ने 2 तले भवन, 2000 स्क्वायर मिटर भन्दा बढ़ी 56 ढुङ्गा र शौचालय लगायतका अत्यावश्यक संरचनाहरू निर्माण गरेको गाउँपालिकाका इन्जिनियर ईश्वर कार्की बताउनुभयो। गुम्बाको प्रवेशद्वारदेखि मुख्य गुम्बा, आवास तथा प्रार्थना, छरिएका छोर्तेन आसपासको क्षेत्र सौन्दर्य र आध्यात्मिक वातावरण बनाउने गरी मरमत र पूर्वाधार थप गरिएको वडाध्यक्ष टै धुन्टु ठकुरीले बताउनुभयो। गुम्बा क्षेत्रमा आवश्यक पर्ने पूर्वाधारलाई गाउँपालिकाले प्राथमिकता दिए पनि संघीय र प्रदेश सरकारबाट बजेटमा उपेक्षा भइरहेको छ। गुम्बाको बाहिर र भित्र प्राचीन बौद्ध धर्म ग्रन्थहरू, हस्तलिखित पाण्डुलिपिहरू र आकर्षक भित्तीय चित्रहरू छन्। सन् 2015 विनाशकारी भूकम्पबाट क्षति पुगेपछि अमेरिकी दूतावास मार्फत 3 करोड़ भन्दा बढ़ी नेपाली रूपियाँ आर्थिक सहयोगमा मरमत गरिएको थियो। गुरू पद्म सम्भवले चीनको तिब्बतको साम्य गुम्बा बनाउनुभन्दा पहिला घार गुम्बा बनाएको किम्वदन्ती छ। गुल्मीको धुरकोट गाउँपालिकाले उत्पादनमा आधारित पुरस्कार मार्फत विभिन्न विधाका कृषकलाई पुरस्कृत र सम्मान गरेको छ। कृषि र पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान तथा उत्पादन गर्दै आर्थिक विकासमा योगदान गरिरहेका उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको हो। कार्यक्रममा विभिन्न उत्पादन विधातर्फ उत्कृष्ट कृषकलाई नगद दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ। सम्मानित हुने कृषकमा खाद्यान्न बाली धानतर्फ वडा नम्बर 6 राजस्थलका विनोद कुमार श्रेष्ठ, कोदो उत्पादनतर्फ 100 वडाका दालबहादुर पछाई पुरस्कृत हुनुभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रुद्र पछाईले बताउनुभयो। त्यस्तै वडा नम्बर 6 राजस्थलकै उमेश घिमिरे गहुँ उत्पादनतर्फ र वडा नम्बर 7 वाग्लाका तीर्थराज पन्थी मकै उत्पादनतर्फ नगद सहित पुरस्कृत हुनुभयो। मासु उत्पादन बोका तथा खसीतर्फ 2 नम्बर वडाका पिपलधाराका कृष्ण प्रसाद खनाल र अण्डा उत्पादनतर्फ वडा नम्बर 6 रजस्थलका कृष्ण केसीलाई पुरस्कार प्रदान गरिएको छ। कार्यक्रमकै अवसरमा 10 वडा भन्दा बढ़ी दुहुना गाई भैंसी पालन गरी पशुपालन क्षेत्रमा योगदान गर्ने मेघनाथ अर्याल र रविन्द्र घिमिरेलाई पनि सम्मान गरिएको छ। गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले उत्पादनमा आधारित कृषि प्रणालीलाई प्रोत्साहन गर्दै स्थानीय किसानको मेहनत र योगदानको कदर गर्न गाउँपालिकाले वर्षेनी कृषकलाई पुरस्कृत र सम्मान गरिएको बताउनुभयो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि पटक। वालिङमा नगरव्यापी व्यक्तित्व कला प्रतियोगितामा साइन प्लेसकी पराजयले प्रथम 98 रचना वाचन श्रृंखला सम्पन्न। आँधीखोला गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता। कालीगंजदेखि गाउँपालिकामा विदेश होइन बिजनेस अभियान। र गोल्मीको धुरकोट गाउँपालिकाद्वारा उत्पादनमा आधारित पुरस्कार मार्फत विभिन्न विधाका कृषकलाई पुरस्कृत। आधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खुला। नमस्ते।

0: रेडियो आधी खुला 105.4।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
5: निशुल्क आँखा शिविर हुने बारे सूचना। सानिमा बैंक लिमिटेड पुतली बजार शाखा स्याङ्जा र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा निम्न मिति समय र स्थानमा निशुल्क आँखा शिविर र मोतियाबिन्दु शिविर सञ्चालन हुन गइरहेकाले सम्पूर्ण मोतियाबिन्दु वा अन्य आँखाका बिरामीहरूले लाभ लिनुहुन अनुरोध गर्दछौ। पहिलो दिन असार 7 गते कार्यक्रम आँखा स्क्रिनिङ क्याम्प, स्थान कालिका सामुदायिक अस्पताल भिरकोट नगरपालिका हेलु स्याङ्जा। दोस्रो दिन असार 8 गते आँखा स्क्रिनिङ क्याम्प, स्थान क्षेत्रीय समाज भवन बैरघारी भिरकोट नगरपालिका 1 स्याङ्जा। तेस्रो दिन असार 9 गते कार्यक्रम क्याटारेक्ट सर्जरी क्याम्प, स्थान गरौ प्राथमिक अस्पताल वालिङ नगरपालिका 9 स्याङ्जा।
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच ECG सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: छिरफार गर्ने
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 63-4-41-87, मोबाइल 98-4-69-71-47।
8: च्या, कस्तो सास गनाएको तिम्रो त?
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
8: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
8: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
10: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
7: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-4-65-48-622 र 98-2-41-40-49-29।
8: ए दिदी, पक्लुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
11: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकि नि बहिनी।
8: फर्निचरको सामानहरू दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
11: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
8: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट: बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा। मोबाइल 9856309888 र 9856555988।
12: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
13: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
12: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
13: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
12: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
12: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817162223।
14: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
15: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
14: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
15: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
14: मोबाइल 9815356496।
16: ओहो अङ्कल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
17: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
16: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
17: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
16: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
14: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
18: सम्पर्क मोबाइल 97484-34484।
19: चिउरी घरको मौरी घर उद्योग, भेरकोट नगरपालिका 7 सेन्जा।
20: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
21: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
20: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
21: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
20: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
21: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, इसिजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
20: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
5: गण्डकी मेडिकल कलेज बीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घरोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
21: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
5: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
0: मोबाइल नम्बर 9855-54313 र 9141-43-48-32।
5: मूल्य होइन, स्वास्थ्य रोजौ।
22: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापियो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
22: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिभा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
21: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
21: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9556-85-667।
23: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
23: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
24: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
1: होइन, के भयो, किन बन्द भएको हो गाडी?
0: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
0: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
0: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
25: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
5: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
25: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसतार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
2: फोन नम्बर 0364145502 मोबाइल 9857404502 र 9864501।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
4: यस समयको साथमा जितु सुनचाँदी पसल
7: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
9: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुम कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षण

0: नम्बर 98-0-46-840 र 98-65-94-497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98-560-54-963, 98-560-55-104 र 98-028-47-723।

0: सुमित अहिले हाम्रो गर्नेमा 5 बजे छ।
1: ए समयको साथमा जितु सुनचाँदी पसल
2: भुसाल पेट्रोल पम्प सँगै जोडिएको डिपार्टमेन्ट स्टोर्सको 5 घर अगाडि जैसी 15 तर्फ जाने बाटोमा कुनाको साइडमा
1: विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज आइतबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खोला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
1: 9 बजेदेखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 12:30 देखि 12:15 सम्म नेपाल खबर,
1: 12:15 देखि 1 बजेसम्म पप गीत संगीतहरू,
2: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
2: 3 देखि 3:15 सम्म नेपाल खबर,
1: 3:15 देखि 4 बजेसम्म गीत संगीत,
2: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
1: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
2: 6:30 देखि 6:50 सम्म आदि खुला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
2: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्वत 2083 साल असार 7 गते आइतबार जेठ शुक्ल सप्तमी सन् 2026 जून 21 अन्तर्राष्ट्रिय योग दिवस नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
3: आजदेखि राष्ट्रपाको पहिलो महाधिवेशन चितवनमा शुरू हुँदै निजामती सेवामा व्यापक पुनर्संरचना गर्ने सरकारको तयारी, प्रधानमन्त्रीका सल्लाहकारका सामु अख्तियार लाचार, सरकारको 100 दिनपछि संसदमा कांग्रेसको प्रस्तुति सशक्त हुने, काठमाण्डुका अतिक्रमित जग्गाको छैन तथ्याङ्क लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको विद्यालयमा यसरी दिइन्छ सिपमूलक ज्ञान शीर्षकको शुभ समाचार।
1: कक्षा कोठा, पाठ्य पुस्तक, गृह कार्य र परीक्षा मानिने विद्यालयको अर्थ फेरिँदै गएको छ। विगतमा विद्यार्थीको सफलता राम्रो अंक ल्याउनुमा सीमित मानिन्थ्यो, तर समय परिवर्तनसँगै शिक्षाको परिभाषा पनि बदलिँदै गएको छ। परशुराम नगरपालिका एक स्थित भागेश्वर माध्यमिक विद्यालयमा पुग्ने जो कोहीलाई विद्यालय परिसरभित्र फरक दृश्य देख्न सकिन्छ। डडेलधुराको यस स्कूलका विद्यार्थी पाठ्य पुस्तक पढ्न मात्र नभई आँप काट्न, अचार बनाउन, प्याकेजिङ गर्न र बजार व्यवस्थापनको योजना बनाउन समेत व्यस्त देखिन्छन्। विद्यालयका 60 जना विद्यार्थीले सामूहिक रूपमा 4 क्विन्टल अर्थात 400 किलो आँपको अचार उत्पादन गरेका छन्। विद्यार्थीले उत्पादनदेखि बजारसम्मको सम्पूर्ण प्रक्रिया सिकिरहेका छन्। उनीहरूका लागि यो प्रयोगात्मक कक्षा हो जहाँ गणित, व्यवस्थापन, श्रम बजार र उद्यमका पाठ एकैसाथ सिक्न पाइन्छ। विद्यालयका प्रधानाध्यापक करवीर सिंह बोहराका अनुसार अचार उत्पादनको उद्देश्य आमदानी मात्र नभई विद्यार्थीमा उद्यमशील सोचको विकास गर्नु हो। विद्यार्थीले उत्पादन कसरी गर्ने, लागत कसरी निकाल्ने, बजार कसरी खोज्ने भन्ने कुरा व्यवहारमै सिकिरहेका छन् उहाँले भन्नुभयो। परशुराम नगरपालिका 12 स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा विद्यार्थी विद्युत वायरिङ सिक्न व्यस्त छन्। 35 जना विद्यार्थीले घरायसी विद्युत जडान र मर्मत सम्बन्धी आधारभूत सिप समेत हासिल गरेका छन्।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: जी ए आई टीवी मा हेर्नुस फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घरमै स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि सहमतिमै नेतृत्व चयन हुने शीर्षकमा हिमालय टाइम्समा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरू हुँदैछ। मंगलबारसम्म चल्ने महाधिवेशनमा देश र विदेशबाट झण्डै 4,000 महाधिवेशन प्रतिनिधि सहित नेता कार्यकर्ता सहभागी हुँदैछन्। 2079 साल असारमा स्थापना भएको राष्ट्रपाले गत फागुन 21 गते भएको प्रतिनिधि सभा चुनावमा झण्डै 2/3 बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ। स्थापना भएको केही महिनापछि भएको चुनावमा 21 सीट सहित प्रतिनिधि सभामा चौथो दल रहेको राष्ट्रपा छोटो समयमै अप्रत्याशित ढंगले झण्डै 2/3 मत ल्याउन सफल भएको छ। परम्परागत राजनीतिक दल र नेताहरूप्रति नागरिकमा रहेको असन्तुष्टिको फाइदा उठाउन सफल राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई राजनैतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ। राष्ट्रपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र चितवनको भरतपुर महानगरपालिका 10 स्थित गेस्ट हाउस चौरमा हुँदैछ। उद्घाटन स्थलमा जर्मन प्रविधिमा आधारित एल्युमिनियम संरचनायुक्त विशाल डोम निर्माण गरिएको छ। राष्ट्रपाका महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम छ। महाधिवेशनमा आमन्त्रित विभिन्न राजनीतिक दलका नेता लगायत पाहुनाहरूले पनि उद्घाटन सत्रमा शुभकामना दिने कार्यक्रम छ। बन्द सत्र उद्योग संघ चितवनको सभाहालमा सञ्चालन गरिनेछ। पहिलो महाधिवेशनले 19 पदाधिकारी सहित 158 केन्द्रीय समिति चयन गर्नेछ। 3 दिनसम्म चल्ने राष्ट्रपाको महाधिवेशन प्रतिनिधि 4,200 बढ़ी हुने भएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 4,210 प्रतिनिधि हुने केन्द्रीय सचिवालयले जनाएको छ। सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार प्रारम्भिक तथ्याङ्कमा 3,810 प्रतिनिधि देखिएका छन्। राष्ट्रपाको महाधिवेशनमा केन्द्रीय समिति चयनको लागि विद्युतीय मतदानको व्यवस्था गरिने पनि भएको छ। राष्ट्रपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटो छोएर मतदान गर्न सकिनेछ। पहिलो चरणको मतदान गर्न करिब 6 घण्टा लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सभापतिलाई थप शक्तिशाली बनाउने भएको छ। सभापतिलाई थप शक्तिशाली बनाउँदै महाधिवेशनबाट विधान संशोधन गर्ने राष्ट्रपाको तयारी छ। पार्टीको केन्द्रीय समितिको आकार बढ़ाइएको छ। यसअघि 121 जनाको केन्द्रीय समिति रहेकोमा बढ़ाएर 151 पुर्याइने भएको छ। यसमध्ये 50 जना सभापतिले सिधै मनोनित गर्न सक्नेछन्। राष्ट्रपाको महाधिवेशनमा शुभकामना दिन नेकपा एमाले पूर्व उपमहासचिव प्रदीप गेवालीलाई पठाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीको सचिवालय प्रमुख निरू देवी पालका अनुसार ओलीलाई उपत्यका बाहिर जानका निम्ति स्वास्थ्यले साथ नदिएको र अन्य पदाधिकारी पार्टी जागरण अभियान अन्तर्गत सुदूरपश्चिम पुगेका कारण गेवाली जाने हुनुभएको हो। त्यस्तै राष्ट्रपाको महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नेता वर्षमान पुन जाने हुनुभएको छ। राष्ट्रपाले उद्घाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाललाई निमन्त्रणा पठाएको थियो। पूर्ण रूपमा स्वास्थ्य लाभ नभइसकेका कारण दाहालले पुनलाई पठाउन लाग्नु भएको हो। राष्ट्रपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपील गर्नुभएको छ। महाधिवेशनको पूर्व सन्ध्यामा भरतपुरको दियालो फूडल्याण्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्नका लागि अपील गर्नुभएको हो। त्यस्तै राष्ट्रपाका महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले भने महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउने बताउनु भएको छ।
3: प्रधानमन्त्रीका सल्लाहकारको हस्तक्षेप सामु अख्तियार लाचार दबावपछि राहदानी प्रकरणको अनुसन्धानमा तीव्रता शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई राहदानी खरिद ठेक्का अनियमितता सम्बन्धी अनुसन्धानका क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको समाचार मंगलबार बाहिर आयो। विभागकै सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी पनि पक्राउ परेका थिए। अख्तियारबाट पक्राउ परे पक्राउ बारे विस्तृत विवरण आइसकेको थिएन। बिहीबार थाहा भयो अरियाल र केसीलाई मंगलबार होइन सोमबार नै अख्तियारद्वारा नियन्त्रणमा लिइएको रहेछ, त्यो पनि प्रधानमन्त्री कार्यालयबाटै जरूरी पक्राउ पूर्जी थमाएर। जानकारी र सम्बद्ध स्रोतसँगको कुराकानी अनुसार राहदानी खरिद ठेक्काको नियमित अनुसन्धान जस्तो देखिए पनि यसमा कार्यकारी निकायले संवैधानिक निकायलाई दबावमा पारेको देखिन्छ। संवैधानिक निकाय अख्तियारले लामो समयसम्म पनि यसको अनुसन्धान टुंगो नलगाएको तर प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालयका अधिकारीहरूले दबाव दिएपछि अनुसन्धान तीव्र बनाएको छ। प्रधानमन्त्री कार्यालयको दबाव र दबावपछि अख्तियारले अनुसन्धानमा देखाएको तदारूकताबारे अनौपचारिक कुराकानीमा सम्बन्धित पक्षले स्वीकार गरेका छन्। प्रधानमन्त्री शाहका सल्लाहकारहरू अख्तियारसँग कड़ा रूपमा प्रस्तुत भएका थिए। राहदानी विभागले 6 जून 2025 अर्थात 23 जेठ 2082 जर्मनीका दुई सुरक्षण मुद्रण कम्पनी भेरिडोस जीएमबीएच र म्यूल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। ई कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छपाई, गुणस्तर नियन्त्रण र प्याकेजिङको जिम्मेवारी पाएका थिए। सम्झौता लगत्तै अख्तियारमा उजुरी परेको थियो। अख्तियारका अधिकारीहरूले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढ़ाइरहेका थिएनन्। प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने वालेन्द्र शाह प्रधानमन्त्री भएर आएपछि फेरि उजुरी पर्यो, हामीले सामान्य अध्ययन गर्यौं, अध्ययनमा अनियमितताको संकेत देखिएपछि थप अनुसन्धान गर्न अख्तियारलाई पत्राचार गर्यौं। ती अधिकारीका अनुसार एक सातासम्म अख्तियारले अनुसन्धान प्रक्रिया बढ़ाएन। प्रधानमन्त्री कार्यालयले गत सोमबार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई छलफलका लागि सिंहदरबार बोलायो। अधिकारीहरूको अनुसार यसरी बोलाउनुको उद्देश्य राहदानी खरिद ठेक्का र त्यसमा भएका अनियमितता र अख्तियारले गरिरहेको अनुसन्धानबारे छलफल गर्नु थियो। यस विषयमा छलफल हुने सम्भावना देखेका प्रमुख आयुक्त राईले संवैधानिक निकायले गरिरहेको अनुसन्धानबारे कार्यकारी निकायलाई जानकारी दिनु उपयुक्त हुन्छ कि हुँदैन भनेर आयोगका केही अधिकारीहरूसँग आन्तरिक छलफल गरेका थिए, तर दबाव आएपछि राई केही कर्मचारीहरू सहित प्रधानमन्त्री कार्यालय पुगेका थिए।
2: लामो समयदेखि चर्चामा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेपालको प्रशासनिक क्षेत्रमा ठूलो तरंग उत्पन्न भएको छ। वारेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले प्रशासन संयन्त्रलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य सहित 15,000 भन्दा बढ़ी पुराना कर्मचारीलाई एकैपटक विदा गर्ने महत्वाकांक्षी योजना अगाडि बढ़ाएको छ। यसका लागि सरकारले कर्मचारीको उमेर हद र सेवा अवधिमा व्यापक हेरफेर गर्ने तयारी गरेको छ। चालू आर्थिक वर्षभित्रै नयाँ ऐन ल्याएर पुराना र अपेक्षित कार्य सम्पादन गर्न नसकेका कर्मचारीलाई ससम्मान विदा गर्ने सरकारको मुख्य लक्ष्य रहेको देखिन्छ। उच्च तहका कर्मचारीमा सबैभन्दा धेरै प्रभाव पर्ने भएको छ। पेन्सन खट्ने डरले सामूहिक राजीनामा पनि बढ़दै गएको छ। त्यस्तै नयाँ कानून कुन बाटोबाट ल्याउने भन्ने विषयमा भने प्रधानमन्त्री वारेन्द्र शाह र सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शाह सकेसम्म छिटो अध्यादेश यो व्यवस्था लागू गर्न चाहेको बताइएको छ भने संसदबाट ऐन बनाउने बाटोमा जाँदा कम्तीमा 6 महिना समय लाग्ने र त्यो बीचमा विभिन्न राजनीतिक तथा प्रशासनिक चलखेल हुन सक्ने प्रधानमन्त्रीको सचिवालयको बुझाइ छ। चाहेर पनि चालू आर्थिक वर्षमा संसदबाट ऐन ल्याउन कठिन हुने विश्लेषणसहित प्रधानमन्त्री शाह संसदको दुवै सदनबाट बजेट पारित भए लगत्तै अधिवेशन अन्त्य गरेर अध्यादेश मार्फत नयाँ कानून ल्याउने गृह कार्यमा जुटेका छन्। यता पुराना कर्मचारी हटाउने र प्रशासन सुधार गर्ने विषयमा राष्ट्रपति सभापति रवि लामिछाने पनि पूर्ण रूपमा सहमत देखिएका छन्।
3: काठमाडौँ उपत्यकाको अतिक्रमित सरकारी जग्गाको छैन तथ्याङ्क, गोर्खापत्र खबर लेख्छ। सरकारले लामो समयदेखि थन्किएको रावल आयोगको प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने निर्णय गरे पनि काठमाडौँ उपत्यकाभित्रका अन्य पालिकामा अतिक्रमण गरिएका सरकारी तथा सार्वजनिक जग्गाको तथ्याङ्क यकिन हुन सकेको छैन। 2048 सालमा गठन भएको पूर्व सचिव रामबहादुर रावल आयोगले काठमाडौँ महानगरभित्रका तत्कालीन 35 वडाहरूको अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाबारे मात्रै अध्ययन गरेको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरणले यसअघि नै उपत्यकाका सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिए पनि ललितपुर, भक्तपुर र काठमाडौँका अन्य पालिकाहरूमा अझै पनि व्यापक रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणमा परेको आशंका गरिएको छ। काठमाडौँ उपत्यका काठमाडौँ महानगरपालिका बाहेकका अन्य पालिकाहरू किर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, गोकर्णेश्वर, कागेश्वरी, मनोहरा, शंखरापुर, बुढानीलकण्ठ, दक्षिणकाली, ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिका तथा बागमती, महाकाल, कन्जेसम गाउँपालिका, भक्तपुर, मध्यपुर, ठिमी, सूर्य विनायक र चाँगु नारायण नगरपालिका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको यकिन तथ्याङ्क सार्वजनिक हुन नसकेको हो।
2: कर्मचारीको असावधानी तथा प्राविधिक त्रुटिका कारण सरकारी वा सार्वजनिक जग्गामा व्यक्तिको नाममा लाल पूर्जा जारी भए पनि कानूनी मान्यता नपाउने व्याख्या सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले हालै सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा सरकारी जग्गा भूलवश व्यक्तिको नाममा दर्ता हुँदैमा त्यसले कानूनी मान्यता नपाउने व्याख्या गरेको हो। यदि कुनै सरकारी जग्गा सरकारी निकायको लापरवाही, भूल वा प्राविधिक त्रुटिले गर्दा व्यक्तिको नाममा श्रेष्ठता खड़ा हुन पुग्यो वा दोहोरो दर्ता भयो भने त्यस्तो दर्ता शुरूदेखि नै बदर मानिने पनि सर्वोच्चले व्याख्या गरेको छ।